0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 28 गते बुधबार, सन् 2026 अक्टोबर 14 तारीक असोज शुक्ल पक्षको चतुर्थी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दशैंका लागि बाहिरिने यात्रु बढे, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज आरू घाटमा अस्थायी बेली ब्रिज बन्दै।
0: महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो। सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी।
1: हिम पहिरोले गेग्राहन सोहोरेर खोला थुन्दा, बुढी गण्डकीमा बाढ़ी आएको प्रतिवेदन। बढ़दो तापक्रम र कमजोर चट्टानका कारण उच्च हिमाली क्षेत्रमा बाढ़ीको जोखिम बढ़दो।
4: बरफहरू पौलिँदै जाँदाखेरि चाहिँ सपोर्टमा चाहिँ लुज भयो, लोड थाम्न सक्ने क्यापासिटी भएन। त्यो कारणले गर्दाखेरि हाम्रा हिमालहरू एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ।
0: जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग। झण्डै 1600 रूसी व्यक्ति तथा संस्था ईयूको प्रतिबन्ध सूचीमा।
1: र विश्वकप क्रिकेट लिग टूमा नेपालको लगातार दोस्रो जीत, ओमान 113 रनले पराजित।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै

0: विद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: काया खैरनमा अब खबरको सिलसिला। दशैं नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट घर जानेहरूको संख्या बढ्दो छ। घटस्थापना यता नयाँ बस पार कलंकी बल्खु कोटेश्वर र चाबहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा धेरै ट्राफिक जाम कलंकी नागढुङ्गा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पूर्व पश्चिमका लागि रात्री बस चढ़ेर जाने यात्रु बढ़ी हुन्छन्। तत्काल सड़कको समस्या नरहेको र बस पार्कबाट यात्रु बाहिरिरहेको गोंगोबुमा रहेको नयाँ बस पार्क सञ्चालन गरिरहेको लोत्से बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले बताउनु भएको छ। बस पार्कबाट मात्रै गएको 17 गतेदेखि अस्ति 26 गतेसम्म माइक्रो र बसमा गरी 2,39,777 यात्रु बाहिरिसकेका छन्। अहिले नागढुङ्गाबाटै धेरै गाड़ी बाहिरिरहेको मल्लले बताउनु भएको छ। अहिले कतै पनि सड़कको समस्या नरहेको र बाढ़ीले समस्या पुर्याएका खण्डमा पनि मरमत कार्य गरेर गाड़ी सञ्चालनमा ल्याइसकेको सड़क विभागका महानिर्देशक विजय जैशीले बताउनु भएको छ। तर यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सड़कमा देखिएको सकसका कारण यात्रुलाई गन्तव्यमा पुर्याउन समस्या भइरहेको गुनासो गरेको छ। अहिले बढ़ी सवारी चाँप नागढुङ्गा मुगलिन कान्ति राजमार्ग बीपी राजमार्ग र त्रिभुवन राजपथमा रहेको ट्राफिक प्रहरीले जनाएको छ। दशैंलाई बाहिरिने यात्रु बढ़े कतै कतै ट्राफिक जाम धेरै ठाउँमा सड़क सहज शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: यसैबीच बुढी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोर्खाको आरूघाट र धादिङको सल्याङटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः सञ्चालन गर्न सरकारले तदारूकता देखाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार उक्त स्थानमा तत्काल अस्थायी बेलीब्रिज निर्माणका लागि 7 ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माण स्थल पुर्याइएको छ। बुढी गण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खा र धादिङ जोड्ने आरूघाटको पक्की पुल बगाउँदा पुलको 3 खण्डमध्ये गोर्खातिरको एउटा खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौँडाबाट पठाएका ती निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। गत आइतबार बिहान उत्तरी गोर्खाको सिर्गे हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि दुई जिल्लाबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। गोर्खा सड़क योजनाका प्रमुख इन्जिनियर विनोद पुनले दशैंको टीका अघि नै यो बेलीब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम शुरू गरिएको जानकारी दिनुभयो। आजको गोर्खा पत्रमा खबर छ।
2: महिला हिंसाको आरोप सार्वजनिक भएसँगै सत्तारूढ़ रासपाले सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारलाई पदीय हैसियतमा कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ। महिला हिंसा गरेको अडियो सार्वजनिक भएसँगै रासपाले सुनारमाथि पार्टीको अनुशासन आयोग मार्फत अनुसन्धान अघि बढ़ाएको छ। महिला हिंसा जस्तो गम्भीर आरोप सार्वजनिक भएको अवस्थामा राज्यका अनुसन्धान तथा कानून कार्यान्वयन गराउने निकाय भने यसमा मौन रहेका छन्। आजको कान्तिपुर दैनिकले चुपचाप सुरक्षा संयन्त्र शीर्षकको खबर छापेको छ। पछिल्लो अडियो प्रकरणपछि सुनारलाई कार्यवाहीको दायरामा ल्याउनुपर्ने माग उठिरहेको छ। नेपाल प्रहरीले भने किटानी जाहेरी नआई अनुसन्धान अघि बढ़ाउन नसकिने बताएको छ। उजुरी परेको अवस्थामा अडियोको सत्यता जाँच गर्नेदेखि आवश्यकता अनुसार सम्बन्धित व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नेसम्मको प्रक्रिया अघि बढ़न सक्ने प्रहरीको भनाइ छ। अधिवक्ता राधिका खतिवड़ा भने सार्वजनिक भएको अडियोमा सुनारकै बोली पुष्टि भए विद्युतीय कारोबार ऐन 2063 विपरीतको कसुरमा अनुसन्धान हुन सक्ने बताउनुहुन्छ। सांसद सुनार बाँकी 3 प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनारको दावी रहेको छ।
3: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले

0: को अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने, तर प्रदेशले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखेका हुन्। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरेकै कारण संघीयताप्रति वितृष्णा बढ़ेको आरोप समेत लगाए। संघीयताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारले केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाइ छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त उद्घाटन गर्दै हामी अधिकार मात्र माग्दैनौं, जिम्मेवारी पनि पूरा गर्छौं, तर प्रदेशलाई कमजोर बनाएर संघीयता सफल हुन सक्दैन, प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन, समृद्धिका लागि प्रदेश सरकार बलियो बन्न जरूरी छ उनीहरूको भनाइ थियो। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको गुनासो गरेका छन्। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती कर्मचारी, वन लगायत कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको बताएका हुन्। कोशी सरकारको आयोजनामा भइरहेको दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083मा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद व्यवस्थापन र उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा गहन छलफल भइरहेको छ। आजको नयाँ पत्रिकामा खबर छ।
1: काया कैरनमा सेती नदीदेखि थामे र भोटेकोशी हुँदै बुढी गण्डकीसम्मका नदीमा लेदो सहितको बाढ़ी अनि यसका कारण बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
3: हैन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
2: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
3: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
2: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
3: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
2: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
3: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
4: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
3: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
5: जहाँ फेरिन्छ सुख खुसा, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
6: Hey, hey, hey.

0: दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड कुद्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आइएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दशैंका लागि बाहिरिने यात्रु बढे, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज, आरूघाटमा अस्थायी बेलीब्रिज बन्दै, महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो, सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी, संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। जलवायु परिवर्तन र चरम मौसमी घटनाका कारण नेपालको प्रत्यक्ष आर्थिक लागत प्रति वर्ष कुल ग्रास उत्पादन जीडीपीको 1.5-2% पुगेको छ। हाल करिब 27-36 करोड़ अमेरिकी डलर पुगेको आर्थिक लागत संकटग्रस्त वर्षमा 5% भन्दा माथि पुग्ने गरेको छ। हिटवेभ र बेमौसमी वर्षाले नेपालको कृषि र खाद्य प्रशोधन उद्योगमा नकारात्मक असर पारेको आईएफसी र पीडब्ल्यूसीको एक प्रतिवेदनले देखाएको हो। प्रतिवेदन अनुसार जलवायु जन्य विपदको प्रभाव उद्योगको भौतिक संरचनामा मात्र सीमित छैन, तराईका औद्योगिक करिडोरमा बढ़दो गर्मीका कारण कारखानाभित्रको तापक्रम 40-45 डिग्री सेल्सियस भन्दा माथि पुग्दा श्रमिकको कार्यक्षमता घट्ने गरेको छ। हिटवेभ र असमयको वर्षाले कृषि तथा खाद्य प्रशोधन उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा समेत अनिश्चितता बढ़ाएको छ। मनसून पूर्व तयारी तथा प्रतिकारीय राष्ट्रिय कार्ययोजना कागजमा मात्रै भयो। सरकारले सन् 2009 प्रधानमन्त्रीको अध्यक्षतामा जलवायु परिवर्तन परिषद गठन गरेको थियो। बाढ़ी पहिरो, भूकम्प र खडेरीबाट 40 वर्षमा 9 खर्ब 36 अर्बको क्षति भएको यूएनडीपीको प्रतिवेदनमा छ। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति आजको नयाँ पत्रिकामा खबर छ।
5: यसैबीच ग्यालेसियर खसेको हिम पहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढ़ी गण्डकी नदीमा गएको आइतबार आकस्मिक बाढ़ी आएको प्राविधिक अध्ययनले पुष्टि गरेको छ। 2069 साल वैशाखको सेती नदी बाढ़ी, 2078 असारको मेलम्ची बाढ़ी, 81 साउनको थामे बाढ़ी, गएको भदौ 10 को भोटेकोशी बाढ़ी अनि यही असोज 25 गतेको बुढ़ी गण्डकी बाढ़ी, यिनीहरूले हिमाली क्षेत्रमा भूगर्भीय जोखिम कमजोरी, पहिरो, हिमचट्टानको पतन, नदीमा गेग्रानको अत्याधिक आपूर्ति र आकस्मिक बाढ़ीबीचको सम्बन्धलाई उजागर गरेका छन्। केही वर्ष यता हाम्रा हिमाली तथा उच्च पहाड़ी नदीहरूमा एउटै प्रकृतिका लेदोसहितका बाढ़ीहरू दोहोरिरहेका छन्। यी बाढ़ीहरूको आयतन, प्रकृति र क्षति हेर्दा हिमाली भूगोलमा ठूलो परिवर्तन र अस्थिरता आइरहेको प्रष्ट हुन्छ। आखिर हिमाली क्षेत्रको जमीन किन यसरी दिन प्रतिदिन कमजोर र अस्थिर बन्दैछ त? यसको प्राविधिक र वैज्ञानिक कारण के हो? यसबारेमा जानौ साथी भोजेन्द्र बस्नेतबाट।
7: सेती, मेलम्ची, थामे, भुटीकोशी र बुढ़ी गण्डकी, यी फरक फरक समय र भूगोलमा आएका बाढ़ी भए पनि यिनीहरूको प्रकृति भने एउटै थियो, ठूलो परिमाणमा माटो, ढुङ्गा र बालुवा अर्थात लेदोसहितको बाढ़ी। सामान्यतया अविरल वर्षा हुँदा नदीमा पानीको सतह बढ़नु स्वाभाविक मानिन्छ, तर हाम्रा हिमाली नदीहरूमा आउने बाढ़ी भने केवल पानीको बहाव मात्र होइन। बाढ़ीमा किन यसरी लेदोको मात्रा अत्यधिक हुन्छ त? भूगर्भविद डाक्टर सुबोध ढकाल।
8: लेदो बढी देखिएछ त्यसको मुख्य कारण भनेको पहिरोबाट सिर्जित ढुङ्गा माटोहरू पिसिएर धुलो बन्ने प्रक्रिया र ढुङ्गामा भएका चाहिँ जुन खनिज पदार्थहरू हुन्छ तिनीहरूको चाहिँ अवशेष त्यस्तै पुराना पहिरोहरूलाई फेरि रिएक्टिभेसन गरेर तलतिर ल्याउँदाखेरि जमिनमा भएका चाहिँ कार्बनिक म्याट्रिक्सहरू पनि हामीले भन्न सक्छौँ एग्रिकल्चर ल्याण्डहरू रहेछ भने त्यसलाई पनि यसले समग्र रूपमा चाहिँ आफूसँग समाहित गर्दै तलतिर बग्दाखेरिको उपज हो भनेर चाहिँ हामीले भन्न सक्छौँ।
7: तल्लो पहाड़ी वा तराईका क्षेत्रमा आउने बाढ़ी र उच्च हिमाली नदीहरूमा आउने बाढ़ीमा धेरै भिन्नता हुन्छ। पहाड़ वा तराईमा धेरै पानी पर्दा नदीमा ढल जस्तै पानीको सतह एकाएक बढ़छ तर हिमाली भेगमा आउने बाढ़ी भने भूगोल र नदीको चरित्रकै कारण फरक हुन्छ।
8: जुन पानी धेरै परेर पर्ने बाढ़ीहरू छ त्योभन्दा चाहिँ हिमाली क्षेत्रबाट पछिल्लो समयमा भइरहेका घटनाहरूमा भएका बाढ़ीहरू चाहिँ नितान्त रूपमा फरक छन् र यसलाई चाहिँ हामीले बुझ्दाखेरि चाहिँ सामान्य रूपमा चाहिँ 100 वर्षको बाढ़ी अथवा 500 वर्षको बाढ़ी भनेर बुझ्न सकिँदैन। यो भनेको चाहिँ कुनै पनि बेला ठूलो पहिरोहरू आइसकेपछि र तिनीहरूबाट सिर्जित बाढ़ीको रूपमा चाहिँ हामीले यसलाई हेर्नुपर्छ।
7: हामी प्राय बाढ़ी आउन साथ कति मिलिमिटर वर्षा भयो भनेर जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्न थाल्छौं तर हिमाली क्षेत्रका बाढ़ीलाई बुझ्न वर्षाको परिमाण मात्र हेरेर पुग्दैन, त्यहाँको जटिल र संवेदनशील भूगोलको अवस्था बुझ्न झनै आवश्यक छ।
8: पानी मात्रैको कुरा गर्यो भने चाहिँ उदाहरण लागि चाहिँ त्यो क्षेत्रमा औसत भन्दा बढी पानी पर्यो त्यस कारणले बाढ़ी आयो भन्ने मात्रै कुरा गर्न सक्ने हो तर त्यहाँ चाहिँ जमिनको अवस्थिति र जमिनको स्थिरताको बारेमा चाहिँ त्यतिबाट मात्रै हामीले थाहा नहुने कारणले गर्दाखेरि जमिनमा भएको भौगोलिक संरचना र त्यसको भौगोलिक बनौटका आधारमा जुन जमिनको भिरालोपन छ त्यो भिरालोपन र त्यहाँ भएका ढुङ्गा माटाहरूको चाहिँ स्थिरता त्यसको बारेमा समग्र रूपमा हामीले जान्न सक्यौँ भने चाहिँ अनि बल्ल के हुन्छ भने आकाशबाट परेको पानीको आधारमा चाहिँ हामीले लै यो ठाउँमा चाहिँ यसरी पहिरो गइरहन्छ र पहिरो गएर बाढ़ी आउन सक्छ भने चाहिँ भन्न सक्ने अवस्था रहने कारणले पानीको मात्रै हिसाब गर्नु भएन, हामीले जमिनको पनि र पहाड़को पनि कुरा चाहिँ बुझ्नुपर्छ।
7: हाम्रा उच्च पहाड़ी र हिमाली भेगका जमिनहरू किन यति धेरै अस्थिर र कमजोर बनिरहेका छन् त? भूगर्भविद डाक्टर सुबोध ढकाल।
8: विशेष गरी के भएको हो त भन्दाखेरि हाम्रो हाई हिमालतिर जुन ठाउँमा चाहिँ पहिला पहिला थोरै पानी पर्थ्यो भने अहिले पानी चाहिँ बढी पर्दै गएको छ, कहिले बढ्छ कहिले वात्तै घट्छ यस्तो खालको पनि छ र यसले चाहिँ के गरेको छ भने हाम्रो जमिनलाई चाहिँ जुन ठाउँमा एड्याप्ट भनेर हामीले भन्छौँ भइरहेको हाम्रो जमिनहरू थियो त्यो चाहिँ एड्याप्ट हुन नसक्ने अवस्था चाहिँ आएको छ र अर्को भनेको चाहिँ थोरै समयमा चाहिँ धेरै पानी परिरहेको छ, खोलाले पहाड़को चाहिँ फेदीलाई उसले काटिदिइरहेको छ। तेस्रो कुरा भने चाहिँ तापक्रम बढ्दाखेरि जुन चट्टानले बरफलाई र बरफले चट्टानलाई जुन सपोर्ट दिइरहेको थियो बरफहरू पौलिँदै सपोर्टमा चाहिँ लुज भयो अथवा दुईटाको बीचमा चाहिँ ग्याप भयो, ग्याप भइसकेपछि लोड थाम्न सक्ने क्यापासिटी भएन, त्यो कारणले गर्दाखेरि हाम्रा हिमालहरू चाहिँ एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ।
7: हिमाली भूगोलमा बढेको यो अस्थिरता र विषम मौसमी प्रणालीले माथिल्लो भेगमा हुने सामान्य हलचल वा वर्षाले पनि तल्लो तटीय क्षेत्रमा जुनसुकै बेला ठूलो विनाश निम्ताउन सक्छ भन्ने देखाएको छ। त्यसैले अब हामीले उच्च सतर्कता अपनाउनुको विकल्प छैन, उपग्रह र प्रविधिको प्रयोग गरी माथिल्लो भूगोलको निरन्तर अनुगमन गर्नुपर्छ भने नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय र संरचनाहरूलाई सुरक्षित राख्न त्यही अनुसारको पूर्व सूचना प्रणाली र स्थानीय सावधानी अपनाउनु अपरिहार्य भइसकेको छ।
5: पछिल्ला वर्षमा हिमाली नदीहरूमा लेदो सहितका बाढ़ीहरू दोहोरिरहनुका कारण र अब अपनाउनु पर्ने सावधानीबारे भूगर्भविद डाक्टर सुबोध ढकालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं, रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं, सम्भव भएसम्म भुइँमा नसुतौं, झुल लगाएर सुत्ने बानी गरौं,
10: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं, सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं, वरपर घाँसपात र झारपात काटेर सफा राखौं, सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं, काट्ने चुस्ने र बाँध्ने नगरौं, बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं, धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
2: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242
4: Come on, you'll certainly be benefited.
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब विदेशको खबर। जर्मनी र बेलायतका विदेश मन्त्रीले युक्रेनमाथि रूसको आक्रमणको जवाफमा रूसमाथि थप प्रतिबन्ध लगाउनु पर्नेमा जोर दिएका छन्। जर्मन विदेश मन्त्री जोहान वाडेफुलले वार्सा सुरक्षा मञ्चमा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभई थप कड़ा बनाउनु पर्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरे लगत्तै जर्मनी र बेलायतको प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। अमेरिकालाई तेल आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसको डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गएको हप्ताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकहरूलाई निराश बनाएको हो। यसैबीच रूसमाथि दबाव कायम राख्ने उद्देश्यले युरोपेली संघ ईयूले झण्डै 1600 रूसी व्यक्ति तथा संस्थालाई आफ्नो प्रतिबन्ध सूचीमा थपेको छ। बेलायतका विदेश मन्त्री एड मिलिवान्डले ईयूको पछिल्लो कदमको स्वागत गर्दै प्रतिबन्ध थप कड़ा बनाउनु पर्ने आवश्यकता रहेको प्रतिक्रिया दिनुभएको छ। सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि आक्रमण शुरू गरे यता रूसले युक्रेनको ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनाउँदै आएको छ।
5: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। अल अमिरातमा हिजो भएको खेलमा घरेलु टोली ओमानलाई नेपालले 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61 रन बनाए। यो श्रृंखलाको पहिलो खेलमा नेपालले आइतबार क्यानाडालाई 24 रनले हराएको थियो। यो सँगै नेपाल लीग टूमा 34 खेलबाट 28 अंकसहित छैटौं स्थानमा रहेको छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित चौथो र क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं स्थानमा छ। लीग टूमा शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अब केही खबर संक्षेपमा। भोटेकोशी बाढ़ीले विद्यालयमा क्षति पुर्याएपछि रसुवाको आमा छोदिङमो गाउँपालिकामा रहेको हाकुबेसी आधारभूत विद्यालयका विद्यार्थी यति बेला ललितपुरको गोदावरीमा पढ्न थालेका छन्। रसुवाको स्कूल ललितपुरमा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: काठमाडौँ उपत्यकामा गएको आइतबारदेखि शुरू गरिएको फरक कम्पनीका ग्यास बिक्री वितरण बन्द हुने भएको छ। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा 11 स्थानबाट फरक कम्पनीका ग्यास बिक्री वितरण गरिँदै आएको थियो। आजको कान्तिपुरमा खबर छ।
5: भदौ 10 भोटेकोशी र असोज 25 बुढ़ी गण्डकी बाढ़ीबाट प्रभावित ऋणीले असोज मसान्तसम्म तिर्नुपर्ने साभा तथा ब्याजको किस्ता पुष मसान्तसम्म बुझाउँदा हुने भएको छ। नेपाल राष्ट्र बैंकले हिजो क ख र ग वर्गका बैंक र लघुवित्त र पूर्वाधार विकास बैंकको नाममा छुट्टा छुट्टै निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। काया कैरनमा अब पालो उखानको।
6: विरहले लाहुर, सन्तोषले घर।
5: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: दशैंका लागि बाहिरिने यात्रु बढ़े। कतै कतै ट्राफिक जाम। धेरै ठाउँमा सड़क सहज। आरूघाटमा अस्थायी बेली ब्रिज बन्दै।
5: महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो। सुरक्षा संयन्त्र मौन। अडियो एआईबाट तयार गरिएको सुनारको दावी।
6: हिम पहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढ़ी गण्डकीमा बाढ़ी आएको प्रतिवेदन। बढ़दो तापक्रम र कमजोर चट्टानका कारण उच्च हिमाली क्षेत्रमा बाढ़ीको जोखिम बढ़दो।
5: जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग। झण्डै 1600 रूसी व्यक्ति तथा संस्था ईयूको प्रतिबन्ध सूचीमा।
6: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जित। ओमान 113 रनले पराजित।
5: you र अन्त्यमा आजको कार्टुन रवि मिश्रले बनाउनु भएको सांसदको अडियो प्रकरण र सुरक्षासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना दम्पति सोफामा बसेर पत्र पत्रिका पढ्दैछन्। पत्रिकामा चाडपर्व विशेष सुरक्षा योजना लेखिएको छ अनि छेवैमा रहेका श्रीमान जस्ता देखिने व्यक्तिले भन्दैछन्, हुनै पर्यो नि, सांसदहरूको बिगबिगी छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरिएको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ चोइस एफएम 90.4।
1: बडा दशैं 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: चोइस एफएम 90.4 मेगाहर्ज परिवार, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा।

0: me a extreme energy drink.
1: यामाहा चंगा चेट जितको नयाँ अपग्रेड
2: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालिको दशैं तिहार यामाहाको साथमा
1: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
2: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
1: यामाहा शोरूम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
2: थप जानकारीका लागि चन्दा सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204433, मोबाइल नम्बर 9856021326।
1: यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा।
3: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
4: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
3: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
4: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा, फोन 0064590009
3: 0064590009।
5: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
6: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
5: त्यहाँ त्यस्तो विशेष के छ र?
6: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
5: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
6: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
5: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0065404049, मोबाइल नम्बर 9856404900 र 9856303082।
3: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
5: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
7: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
5: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
7: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
5: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
7: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
5: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा, फोन 0064213115 र मोबाइल 9856404018।
3: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
2: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
8: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
2: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
8: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
2: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
8: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
3: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा, मोबाइल 9851351994।
6: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
5: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
2: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
5: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
2: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
5: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
2: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
5: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-21-315 र मोबाइल 98-560-40-018।
4: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
6: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
4: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
6: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98-576-24-210 98-576-24-210।
9: चोइस एफएम 90.4 मेगाहर्ज।

0: California.
1: Extreme energy drink.
2: होइन, एक्लै बसेर के सोचिरहेको?
3: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
3: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
3: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
5: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
5: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
2: अचानक स्वास्थ्यमा समस्या आयो,
4: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
2: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
4: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना, डाक्टरको शुल्क बिना।
2: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
4: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
2: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौँ, रोगलाई समयमै पहिचान गरौँ।
4: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
2: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0634-30-75-98-40-44-14-63।
6: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स, फोन 0674-21-323, हरमटारी गोर्खा।
2: अचानक स्वास्थ्यमा समस्या आयो,
4: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
2: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
4: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना, डाक्टरको शुल्क बिना।
2: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
4: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
2: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौँ, रोगलाई समयमै पहिचान गरौँ।
4: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
2: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 064-30-75-98-40-44-14-63। बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
7: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
7: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भएँ।
2: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23-170।
6: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
0: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
6: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
0: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
6: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
0: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
6: हरित गोर्खा, सुरक्षित गोर्खा।
8: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिलेजमा।
9: आरामदायी सभाकोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
8: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
9: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
8: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510211336।
10: च्वाइस एफएम 90.4 मेगाहर्ज।

0: सम्बन्धी अत्यन्त जरूरी सूचना। गोर्खा नगरपालिका वडा नम्बर 8 आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7(1) बमोजिम 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वडा नम्बर 8 कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधुवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट लगतकट्टा गरिने व्यवहार समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा।
1: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
2: घर हेर्दैछु नि।
1: घर? तिमी त फेरि यहाँ छौ त।
2: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
4: UNV स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
4: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064-20-5-22, मोबाइल नम्बर 98-512-35-830 र 98-43-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
5: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी, गोर्खा। सम्पर्क नम्बर 98-560-64-892 र 98-060-71-524।
6: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
2: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
6: हो र, के पाइन्छ नि त्यहाँ?
2: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
5: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता, यही नै हाम्रो प्रतिबद्धता।
2: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98-560-40-172।
7: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
8: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
7: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
8: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064-590-009,
7: 0064-590-009।
9: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
1: सबैलाई पाएको पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
9: त्यहाँ त्यस्तो विशेष के छ र?
1: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
9: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
1: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
10: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965400950, मोबाइल नम्बर 9856404900 र 9856303082।
11: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बिथ्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित दुई वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बिथ्री कम्प्युटर्स। फोन 0067414 गोर्खा।

0: Choice FM 90.4 MHz. यामाहा संघाचित जितको नयाँ अपग्रेड
1: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा
0: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
1: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
0: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यस्तो नौलो अवसरको फाइदा उठाउनुहोस्।
1: थप जानकारीका लागि चन्द सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204433, मोबाइल नम्बर 9856213326।
0: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
2: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको मानि।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको?
5: बालकृष्ण
6: पसलको नाम पनि भन्नुहोस् न।
7: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
8: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 9856040283 र 9008848831।
9: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाम न। कफी पनि खान मन लागेको थियो।
10: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
9: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
10: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
9: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
0: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
11: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
0: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा, फोन नम्बर 0064204658, मोबाइल नम्बर 9769400913।
12: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
0: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
12: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
0: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
12: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064590111 र 9856088088।
0: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा, मोबाइल 9851135194।
13: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
14: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
13: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
15: गोर्खा बजार कालिका काखैमा
13: नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 9846026176, 9916173351।
0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
11: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह व्रतबन्ध जन्मदिन पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
16: Choice FM 90.4 MHz।

0: Mania
1: Extreme Energy Drink.
2: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव.
3: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल.
2: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखिरहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ.
3: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसोनी मोड, गोर्खा.
2: थप जानकारीको लागि सम्पर्क 98056535179.
3: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ. पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं. रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ. त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं. माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ. रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू. प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ. बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ. युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ. खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ. युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ. यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्. मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ. सम्पर्क नम्बर 98678373632 र 98432858516. कृषक खेतका लागि जारी सन्देश. गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा.
4: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ. यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ.
5: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो.
4: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं.
5: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं.
4: रुख रोपौं, माटो जोगाऊ, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ.
5: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश.
4: हरित गोर्खा, सुरक्षित गोर्खा.
6: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ.
7: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ.
6: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
7: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा. सम्पर्क मोबाइल नम्बर 98576424210, 98576424210.
8: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिलेजमा.
9: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने.
8: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई.
9: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन्भिलेज प्राली.
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड बस पार्क गोर्खा, फोन 064-420-206, मोबाइल 98-510-21-336।
10: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
11: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
10: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
11: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा, मोबाइल 98-410-51-227।
12: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
13: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
12: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
13: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
11: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98-460-70-211 र 98-91-23-170।
14: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
15: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
14: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
15: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
14: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
15: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
16: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98-60-96-21-08, 98-60-96-21-08।
17: Choice FM 90.4 MHz।

0: Mania
1: Extreme Energy Drink.
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना. गोर्खा नगरपालिका वडा नम्बर 8 आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7(1) बमोजिम 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वडा नम्बर 8 कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ. साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट नगदकट्टा गरिने बेहोरा समेत जानकारी गराउँदछौ. ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा.
3: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव.
4: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एण्ड रोशनी हर्बल.
3: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ.
4: दृष्टान्त डिटक्स फूड एण्ड रोशनी हर्बल, गोर्खा बजार, बिसौनी मोड, गोर्खा.
3: थप जानकारीको लागि सम्पर्क 98056-35179.
5: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
6: घर हेर्दैछु नि.
5: घर? तिमी त फेरि यहाँ छौ त.
6: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ.
5: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है.
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्.
7: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट.
3: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा. आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्.
7: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड, काठमाडौँ.
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी, काठमाडौँ. शाखा कार्यालय हरमटारी, गोर्खा. हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो. फोन नम्बर 0064-20-522, मोबाइल नम्बर 98512-35830 र 98443-5010-22. UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा. नेपाली परम्पराको चिनारी काठको ठेकी. काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा. हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा

0: तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो ट्याङ्रो काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी गोर्खा। सम्पर्क नम्बर 9856648092 र 9867175124।
1: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
2: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
1: हो र, के पाइन्छ नि त्यहाँ?
2: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
0: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
2: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 9856404172।
3: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
4: गोर्खाको आफ्नै अस्पताल एमपीआई गोर्खा हस्पिटल।
3: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एमपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
4: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी गोर्खा। फोन 0064590009
3: 0064590009।
0: दशैं तथा तिहारको विशेष अफर, विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
3: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
0: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 9816170012।
5: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ।
6: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
5: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
6: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
5: सम्पर्क गुणाखर गौतम, मोबाइल 9856170970 9856170970।
7: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपैयाँ पुग्यो।
8: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन, सम्पर्क कारा कलेक्सन 9806663381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

0: California Extreme Energy Drink.
1: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
2: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडिहेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064-21-315 र मोबाइल 98560-40018।
1: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाइ, गोर्खामा पनि यूपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
2: तपाईँको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
1: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
1: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24-210, 98576-24-210।
4: ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स। फोन 0064-21-327, हरमटारी, गोर्खा।
1: पूर्वाधार विकास कार्यालय गोर्खाको अनुरोध, विकास निर्माण लगायत भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा वातावरण मैत्री उपायहरूलाई अपनाऊ। आधुनिक पूर्वाधार र संरचनाहरू भूकम्प प्रतिरोधी, बाल मैत्री र अपाङ्गता मैत्री बनाऊ। सुरक्षित र गुणस्तरीय संरचनामा ध्यान दिऊ। विकास निर्माण कार्यमा तपाईँ हामीले अनावश्यक अवरोध नगरौं। सड़क पेटी किनारमा जथाभावी निर्माण सामग्री नराखौं। पूर्वाधार विकास कार्यालय गोर्खा।

0: Extreme energy drink.
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
2: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको शहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
2: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
2: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
4: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
5: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
4: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल, पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ। नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमतारी गोर्खा, सम्पर्क नम्बर 98 460 26 176, 98 16 17 33 51।
6: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल गोर्खा नगरपालिका 7 नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू, हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
7: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
8: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ,
1: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा,
9: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा, मोबाइल 98 410 51 227, 98 410 51 227।
8: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
10: हाम्रै बालकृष्ण भाइको मानि।
11: तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानि।
12: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
13: हाम्रै बालकृष्ण सरको मानि सर।
10: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
13: हाम्रै न्यू टेलर्स लोगो गोर्खा मानि।
14: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98 560 40 283 र 98 058 48 831।
15: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
16: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
15: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
16: गोर्खा गार्डन होटल गोर्खामा, तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
15: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664 590 111 र 98 560 88 088।
17: ओ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
18: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
17: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
18: ए हो र, फिटिङ पनि राम्रो हुन्छ?
17: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
18: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
19: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606921108, 98606921108।

0: Dream Energy Drink.
1: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव
2: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल
1: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अंगहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
2: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल गोर्खा बजार बिसौनी मोड गोर्खा।
1: थप जानकारीको लागि सम्पर्क 98056 35179।
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना गोर्खा नगरपालिका वडा नम्बर 8 आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7(1)(b) 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वडा नम्बर 8 कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्षमाथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधुवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगरप्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट नगदकट्टा गरिने व्यवहार समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा।
1: नेपाली परम्पराको चिनारी काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी, गोर्खा। सम्पर्क नम्बर 98564692 र 98067174524।
3: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।
3: घर? तिमी त फेरि यहाँ छौ त।
4: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
3: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
1: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
5: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
1: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
5: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ।
1: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 98512335830 र 98434510022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
6: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
4: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
6: हो र, के पाइन्छ नि त्यहाँ?
4: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
1: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
4: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
7: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
8: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल,
7: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एमपी गोर्खा हस्पिटल सधैँ

0: तपाईको साथमा।
1: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-0009
0: 064-590-0009। बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
2: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
0: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
2: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेती योग्य जमिनको संरक्षण गरौं।
0: रुख रोपौं, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
2: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
0: हरित गोर्खा, सुरक्षित गोर्खा।

0: नमस्ते सर.
1: नमस्ते
0: सर. गीत चाहिँ म जस्तो पनि गाउँछु होला, तर डान्सको चाहिँ मलाई जी पनि आउँदैन. म्युजिक भिडियोमा कसरी गर्ने होला, टेन्सन भइरहेछ.
1: तपाईँ टेन्सन नलिनु न, म भनेको ढुङ्गालाई नदिने मान्छे हो क्या. अरू क्लासतिर जाउन है. आकाश

तपाईँलाई भनेको थिएँ होइन, मैले ढुङ्गालाई पनि नसोचु भनेर होइन। आकाश, यो गीतको मेल सिङ्गर आउँदै हुनुहुन्छ कि, उहाँ आफै पनि मेल मोडल हो, त्यसरी तिमीले सबै कुरियो सेट गर है।

0: राम्रो हुँदैछ नि
1: तै सबै कोरियो सेट भइसकेको छ
0: हजुरले
1: गीत
0: ओके ओके भइहाल्छ ल भाइ
1: ल 5 6 7

0: राइटर पनि तपाईँ, कम्पोजर पनि तपाईँ, सिङ्गर पनि तपाईँ, अब हुँदा हुँदा मोडल पनि तपाईँ। यो एक्टिङ गर्ने काम त हामी जस्तो वर्षौंदेखि स्ट्रगल गरेको नयाँलाई चान्स दिन न।
1: मास्टरजी, ओ मास्टरजी,
2: यो को यार, फेरि के बिगार्यो यसले?
3: ऊ चाहिँ मेरो एसिस्टेन्ट दाइ, जब सरलाई गरी यसो देखाएर जाऊ त, तपाईँ पनि जान्छ ल।
4: हुन्छ,
3: यसलाई अलिकति एक्टिङको भूसभा छ कि दाइ, त्यही भएर

0: nice.
1: दाइको म कोरियोग्राफी सिकिहाल्छु ल.
2: होइन यार, यो डान्सिङ नम्बरको गीत भएको कारणले गर्दा यसमा अलिक कुशल डान्सरले नै न्याय गर्छ जस्तो लाग्यो. बरु नयाँ प्रतिभालाई मौका दिने हो कि. को छ त्यस्तो ट्यालेन्ट
1: चाहिँ?
2: बधाई छ, मौका पाउनुपर्ने नै तिमी जस्तो ट्यालेन्टले हो. मलाई थाहा छ, क्षमता भइकन पनि संघर्ष गर्नुको पीडा. यो म्युजिक भिडियोको मोडल तिमी नै हो.
0: साथीभाइ बाई, थ्याङ्क यू. अनि मेरो पेमेन्ट?
2: तिमीले एक पैसा पनि खर्च गर्नु पर्दैन.
1: ल बधाई छ. के गरे गरे.

0: यामाहा चंगा चेत जितको नयाँ अपग्रेड
1: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा
0: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
1: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
0: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
1: थप जानकारीका लागि चन्द सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204733, मोबाइल नम्बर 9856213326।
0: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
2: यस यामाहा।

0: California.
1: Extreme energy drink.
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
3: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227 9840-51-227।
5: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बेथ्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बेथ्री कम्प्युटर्स। फोन 0067-421-4247 हरमटारी गोर्खा।
3: होइन, एक्लै बसेर के सोचिरहेको?
6: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
3: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
6: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
3: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
6: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
3: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
7: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
3: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
7: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 9816170612 9816170612।
8: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं। माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिए उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868-73-632 र 9842-85516। कृषक खेतका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।
6: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
7: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
6: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
9: जहाँ सबै प्रकारका कपडा पाइन्छ।
6: नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 9840-26-176 9816-17-33-51।

0: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
1: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
0: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
1: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98574-24210 98574-24210।
2: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा।
3: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
2: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 0064-20212 0064-20212।
1: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा। मोबाइल 98511-35194।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-2470 मोबाइल नम्बर 98465628।
2: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
4: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
5: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
4: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
5: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
4: ए हो र, फिटिङ पनि राम्रो हुन्छ?
5: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
4: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
6: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606921108, 98606921108।

0: California.
1: Extreme energy drink.
2: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664270090, 9850404046 र 9850404901।
3: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।

0: तिमी त फेरि यहाँ छौ त।
1: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
0: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
2: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
3: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
2: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आज जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
3: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
2: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205722, मोबाइल नम्बर 9852335830 र 9843454022। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
4: नेपाली परम्पराको चिनारी काठको ठेकी,
5: काठको ठेकी।
4: दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 9856064892 र 9807671524।
6: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
7: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
6: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
7: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064590009,
6: 0064590009। व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ?
8: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
6: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
8: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
6: सम्पर्क गुणाकर गौतम, मोबाइल 9856017970, 9856017970। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
8: क्लिनिकमा उपलब्ध सेवाहरू: मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू। छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
7: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064213115 र मोबाइल 9856040018।
9: यामाहा चंगाचेट, जितको नयाँ अपग्रेड।
10: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालिको दशैं तिहार यामाहाको साथमा,
11: यामाहाको साथमा।
9: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
10: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
9: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
10: थप जानकारीका लागि चन्द सप्लायर्स, हरमटारी, गोर्खा। फोन नम्बर 0064204433, मोबाइल नम्बर 9856021326।
9: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
12: यस यामाहा।

0: Mania Extreme Energy Drink.
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
2: भेट्यो नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदाय पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
5: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
5: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल, पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
6: गोर्खा बजार कालिका काखैमा
5: नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।
1: होइन, एक्लै बसेर के सोचिरहेको?
5: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
5: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
5: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
3: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
7: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन, म त नजान पर्ला कि?
8: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरमटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके। हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्यारे?
7: हो र, फेरि कहिले जाने, समय पनि त छैन।
8: तपाईँ के कुरामा चिन्ता गर्छस् के? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक जतासुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छ त।
7: त्यस्तो सजिलो हुन्छ है?
8: हो नि, धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेडी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगायत सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टी वाला गहना र सधैँ लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ।
3: कारा कलेक्सन, हरमटारी गोर्खा, हरमटारीबाट हस्पिटल जाने बाटो घ्याम्पेसाल बस पार्क नजिकै। सम्पर्क नम्बर 98-066-63-381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
11: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
12: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51227, 98410 51227।

0: Choice FM 90.4 MHz.
1: Wow, कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइकोमा नि.
3: Wow, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि.
1: Wow, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरकोमा नि सर.
2: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न.
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि.
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्. न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो. प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856 40283 र 9008548.
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न. कफी पनि खान मन लागेको थियो.
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु.
7: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट.
8: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको. बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ.
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ.
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ.
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ.
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा. फोन नम्बर 0664206658, मोबाइल नम्बर 97969401403.
11: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
9: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ.
11: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास.
9: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर.
11: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664590111 र 9856088088.
12: गोर्खा दरबार संग्रहालय भ्रमण गरौ, देशको गौरवशाली इतिहास बारे जानकार बनौ. वर्तमान नेपालको जग बसाल्ने गोर्खा राज्य, आधुनिक नेपाल निर्माणका नायक पृथ्वीनारायण शाह, गोर्खा राज्यका संस्थापक द्रव्य शाह, गोर्खा राज्यको साख बढ़ाउने राजा राम शाह लगायत ऐतिहासिक पात्र बारेको जानकारी सहित तत्कालीन गोर्खा राज्यको चिनारी गराउने प्रदर्शनी कक्षहरूको अवलोकन गरौ. अहिलेको नेपाल बुझ्नका लागि त्यति बेलाको गोर्खा चिन्नुपर्छ र त्यति बेलाको गोर्खा चिनाउने प्रमुख थलो गोर्खा दरबार संग्रहालयको भ्रमण गरौं. गोर्खा दरबार संग्रहालय सार्वजनिक बिदाका दिनहरूमा पनि खुल्ला रहने जानकारी गराउँछ.
13: वीरहरूको जन्मभूमि हो, देवहरूको पुण्यभूमि हो.
7: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई. त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै दजै. मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसकेँ. ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र? तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ. नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ. ए हो र, फिटिङ पनि राम्रो हुन्छ, एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो.
14: ए त्यसो भए म पनि त्यही जानु पर्ला.
10: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ. रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविसा चोक गोर्खा. सम्पर्क नम्बर 9860961108, 9860961108.
15: एचआईभीको नयाँ संक्रमण, भेदभाव र मृत्युलाई न्यूनीकरण गर्न संक्रमितहरूको उचित उपचार, हेरचाह र सहयोगको पहुँचमा अभिवृद्धि गर्दै एचआईभी संक्रमितहरूलाई सम्मानजनक र सक्रिय जीवनयापन व्यतीत गर्ने वातावरणको सिर्जना गरौं.
16: आफूलाई एचआईभी लागेको शंका लागेमा सोचित परामर्श तथा परीक्षण केन्द्रमा तुरन्त सम्पर्क राखौ. एचआईभी लाग्नबाट आफू पनि बचौ, अरूलाई पनि बचाऊ.
12: गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशालय पोखराद्वारा जनहितमा जारी सन्देश.
2: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खाबाट जनहितमा जारी सन्देश। खानेपानीको मुहान, कलेक्सन ट्याङ्की, पानी पोखरी, धारा वरपर सफा राखौं। खानेपानीको मुहानमा वर्षाको भल पस्नबाट जोगाउने उपायहरू अवलम्बन गरौं। खानेपानीका पाइपहरू उचित तरिकाले जमिनमा गाड्ने साथै संरचनाहरू संरक्षण गर्ने गरौं। खानेपानीको घरेलु स्तरमा शुद्धिकरण अर्थात उमाल्ने, फिल्टर गर्ने जस्ता उपायहरू अवलम्बन गरेर मात्रै पिउने गरौं। खानेपानीका पाइपहरू ठाउँ ठाउँमा फुटेको छ भने तुरन्तै जोड्ने काम गरौं र आवश्यक प्राविधिक सहयोगका लागि यस कार्यालयमा सम्पर्क गरौं। निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाहरूको उपभोक्ता समितिहरूले नियमित अनुगमन गर्ने गरौं। पानीको प्रयोग सकिसकेपछि धाराको टुटी बन्द गर्ने गरौं। व्यक्तिगत सरसफाई, घरायसी सरसफाई तथा वातावरणीय सरसफाईमा समेत ध्यान दिने गरौं। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खा।

0: Mania
1: Extreme Energy Drink.
2: होइन, एक कुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि.
2: घर? तिमी त फेरि यहाँ छौ त.
3: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ.
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है.
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्.
5: UNV स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट.
4: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा. आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्.
5: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ.
4: आधिकारिक विक्रेता

0: सन टेक्नोलोजी काठमाडौँ शाखा कार्यालय हरमटारी गोर्खा हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो फोन नम्बर 0064205522 मोबाइल नम्बर 9852235830 र 9843454022 UNV क्यामेरा नजर सधैँ तपाईँको साथमा नेपाली परम्पराको चिनारी काठको ठेकी काठको ठेकी दही जमाउन मोही पार्न घिउ बनाउन र घर सजाउनको लागि बलियो टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा हामी कहाँ सिसौ खमारी कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी मदानी लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो ट्याङ्रो काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ रामबाबु बिकको ठेकी मदानी उद्योग गोर्खा नगरपालिका 11 छेपेटार र सिम्पानी गोर्खा सम्पर्क नम्बर 9856064892 र 9807071524
1: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ अनुभवी चिकित्सक आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ स्वास्थ्य चाहियो भरोसायोग्य सेवा चाहियो गुणस्तरीय
2: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल
1: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा
2: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा फोन 0064590009
1: 0064590009
3: बहिनीको बिहेको मिति त फिक्स भयो अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त
4: सबैलाई पाएको पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि
3: त्यहाँ त्यस्तो विशेष के छ र
4: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल ठूलो पार्किङ स्पेस आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ अनि बिहेको साथै व्रतबन्ध जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि
3: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो
4: मनकामना पार्टी प्यालेस हरेक खुसीको उत्कृष्ट गन्तव्य
3: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै फोन नम्बर 0635404049 मोबाइल नम्बर 9856404790 र 9856303082
5: व्यवसाय गरिरहनु भएको छ कर र भ्याटको झन्झट पनि छ
6: विवरण दर्ता रिटर्न फाइल सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी
5: व्यवसाय सुरक्षित भविष्य सुनिश्चित सही परामर्श सही नतिजा
6: कर राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा
5: सम्पर्क गुणाकर गौतम मोबाइल 9856017970 9856017970
7: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स हरमटारी फोन 0664213123
8: विश्वास तपाईको सेवा हाम्रो
1: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना काम अनि खुशी सबै बसेको हुन्छ एटु मोबाइल एन्ड रिपेयर सेन्टर जहाँ मोबाइल मात्र बेचिँदैन विश्वास ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना गोर्खा नगरपालिका छ हरमटारी गोर्खा मोबाइल 9851535194

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
1: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जान पर्ने हुन्थ्यो,
4: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
6: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल, गोर्खा नगरपालिका 7, नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40-046 र 98-560-40-901।
7: गोर्खा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना।
0: गोर्खा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन गर्न आउने गाड़ीलाई कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राखिदिई पठाउनु हुनका साथै फोहोर संकलनमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
7: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। फोहर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौं। वातावरणको संरक्षण र सम्वर्धन गरौं। जथाभावी फोहर मैला नफालौं र फाल्न नदिऊ।
0: स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खासँगै स्वच्छ गोर्खा।
7: गोर्खा नगरपालिका गोर्खासँगको सहकार्यमा क्लीन गोर्खाको अनुरोध।
0: होइन, एक्लै बसेर के सोचिरहेको?
8: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
8: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
8: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
9: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
9: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
0: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
10: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
10: हो र दाई, गोर्खामा पनि युपीबीसी आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 98460 70211 र 98191 23170।

0: California. Extreme energy drink.
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 0664202012, 0664202012।
2: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
3: वन विनाश, खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
2: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
3: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेती योग्य जमिनको संरक्षण गरौं।
2: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
3: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा स्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
2: हरित गोर्खा, सुरक्षित गोर्खा।
4: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
5: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
2: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 9841527, 9841527। वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
7: हाम्रै बालकृष्ण भाइकोमा नि।
8: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
9: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
10: हाम्रै बालकृष्ण सरकोमा नि सर।
7: बालकृष्ण, बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
11: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
12: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक, गोर्खा। स्ट्रेट नम्बर 22, जीसासा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856040283 र 9008848031।
13: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाम न। कफी पनि खान मन लागेको थियो।
14: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
13: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
14: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
13: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
1: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। फोन नम्बर 0664206058, मोबाइल नम्बर 9769401493।
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0664590111 र 9856088088।
15: ओइ सुन न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त, मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
13: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
15: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
13: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
15: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
13: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
1: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
16: Choice FM 90.4 MHz।

छोरीलाई मजत्र र चोली हजुर छोरोलाई च्याटै शिरमा टोपी दैव संजुग भेट भयो नाते गाउने हो कि हो झ्याउरे भाका मादलु ताल तालमा ताल मिलाएर नाचिदिन्न आज आगनीमा छम्

रङ्ग राशि मर माट मुनि जीवनको भर केही छैन, उमेर छँदै मोजा गर भैसा छँदै छैन। हो दुई आत्माको मेला खहरेको भेला जस्तो हुन्न साली।

0: California.
1: Extreme energy drink.
2: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।
3: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
5: युएनभी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
2: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।

0: extreme energy drink.
1: होइन, एकुरो घुप्टेर मोबाइलमा के हेरिराखेको भने?
2: घर हेर्दैछु नि.
1: घर? तिमी त फेरि यहाँ छौ त.
2: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ.
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है.
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्.
4: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट.

0: गोर्खाको आफ्नै अस्पताल एमपीआई गोर्खा हस्पिटल।
1: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाई र तपाईँको परिवारको स्वास्थ्यमा एमपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
0: स्वास्थ्यको भरपर्दो नाम एमपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-0009
1: 064-590-0009

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98-576-24-210 98-576-24-210।
4: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
5: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
4: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
6: गोर्खा बजार कालिका काखैमा
4: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98-460-26-176 98-16-17-33-51।
2: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
7: सबैलाई पाएको पर्ने आमा खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
2: त्यहाँ त्यस्तो विशेष के छ र?
7: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्तबुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
2: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
7: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
2: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 065-540-0549 मोबाइल नम्बर 98-560-40-479 र 98-560-30-082।

0: Extreme energy drink.
1: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नुपरेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स फोन 06-421-323 हरमतारी गोर्खा।
2: स्वास्थ्य सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव
3: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एण्ड रोशनी हर्बल
2: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
3: दृष्टान्त डिटक्स फूड एण्ड रोशनी हर्बल गोर्खा बजार बिसौनी मोड गोर्खा।
2: थप जानकारीको लागि सम्पर्क 98056-35179।
4: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ पुग्यो।
5: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98066-63381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
6: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिलेजमा।
7: आरामदायी सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
6: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
7: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
6: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 06-4420-206, मोबाइल 98-510-21-336।
8: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
9: भेटे नि, होटल गोर्खा प्यालेस।
8: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
9: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
8: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
7: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
9: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 06-421-322 र 421-443।
7: दशैं तथा तिहारको विशेष अफर, विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
6: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना
7: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12।
1: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
10: वन विनाश, खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
1: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
10: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
6: रुख रोपौं, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
10: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
6: हरित गोर्खा, सुरक्षित गोर्खा।
8: वाव, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
11: हाम्रै बालकृष्ण भाइकोमा नि।
12: वाव, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलकोमा नि।
13: वाव, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
10: हाम्रै बालकृष्ण सरकोमा नि सर।
11: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
10: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
14: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058

डर आयो भविष्यले फकायो भाग्यले सघायो आज म मनमा ठुङ्गा राखी सपना बोकी हिँड्दैछु मलाई सम्झी याद आउला नाच्छु म तिम्रै हुँ म हाम्रो लागि छुँदैछु म हाम्रो लागि जाँदैछु हामी सँगै छौँ नि आँसु कहिले नछा मेरा शब्दहरू तिमी सधैँ मन माने राख नठान हाम्रो साथ छुट्यो मन खोली हाँस्छ हामी सँगै त छौँ नि।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज
1: गोर्खा आउनुहुन्छ आराम शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ
1: सफा तथा विशाल कोठा स्वादिष्ट भोजन सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास
2: गोर्खा गार्डन होटल गोर्खामा तपाईँको आत्मीय घर
1: गोर्खा गार्डन होटल गोर्खा सम्पर्क 064-590-111 र 98-560-88-088
3: ओइ सुन त केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ
4: अब सजिलो छ नि मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस् जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ
2: विभिन्न ब्रान्डका सर्ट प्यान्ट हाफ प्यान्ट टी शर्ट ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा
5: राम्रो कपडा सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा
2: प्रोप्राइटर प्रेम श्रेष्ठ मनकामना सपिङ सेन्टर हरमटारी गोर्खा मोबाइल 98410-51-227 एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो
6: तर अहिले जमाना फेरि सकिने तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस् अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब
6: अनुभवी मार्गदर्शन तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब
6: जापानी भाषा कक्षाको साथमा अंग्रेजी कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ
7: सम्पर्क सेनिसा खत्री मोबाइल नम्बर 98-490-39-421 गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा होटल बिसौनीको माथिल्लो गेट अगाडि
8: आज त कस्तो धेरै भोक लागेको छ अलि राम्रो ठाउँमा खाजा खान जाम न कफी पनि खान मन लागेको थियो
9: ल हिँड न त आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु
8: ओहो केक पेस्ट्री ब्रेड सबै ताजा कफी पनि एकदमै पर्फेक्ट
9: त्यसैले त मैले तिमीलाई हालेर आएको बेकरी आइटम पनि पाइने खाजा पनि पाइने कफी पनि पाइने त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ
8: त्यही त वातावरण पनि आनन्द र सफा रहेछ
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ
2: ग्रीस बेकरी क्याफे गोर्खा नगरपालिका 6 हरमटारी गोर्खा फोन नम्बर 064-420-658 मोबाइल नम्बर 97-69-4-91-403
4: बल्ल बल्ल घर बनाएर सकियो अब भने घर हेर्न लायकको हुने भयो
11: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु
4: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि युपीभीसी झ्याल ढोका अल्मुनियम झ्याल ढोका स्टिल रेलिङ टफन ग्लास सटर ग्रिल गोल भर्याङ एल भर्याङ ट्रस च्यानल गेट कम्पाउण्ड बार ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि
11: हो र दाई गोर्खामा पनि युपीभीसी आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए
2: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस् गोर्खाली ग्रिल उद्योग गोर्खा नगरपालिका 8 गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा सम्पर्क कृष्ण गुरुङ मोबाइल 98460-70211 र 98191-23-170
4: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना काम अनि खुसी सबै बसेको हुन्छ एटु मोबाइल एन्ड रिपेयर सेन्टर जहाँ मोबाइल मात्र बेचिँदैन विश्वास ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना गोर्खा नगरपालिका छ हरमटारी गोर्खा मोबाइल 98511-35194
12: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
13: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
12: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
13: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
12: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
13: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
12: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
14: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
0: Choice FM 90.4 MHz।

0: Stefania.
1: Extreme energy drink.
2: नेपाली परम्पराको चिनारी काठको ठेकी काठको ठेकी दही जमाउन मोही पार्न घिउ बनाउन र घर सजाउनको लागि बलियो टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा हामी कहाँ सिसौ खमारी कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी मदानी लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो ट्याङ्रो काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ रामबाबु बिकको ठेकी मदानी उद्योग गोर्खा नगरपालिका 11 छेपेटार र सिम्पानी गोर्खा सम्पर्क नम्बर 9856648092 र 9807071524
3: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ अनुभवी चिकित्सक आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ स्वास्थ्य चाहियो भरोसायोग्य सेवा चाहियो गुणस्तरीय
4: गोर्खाको आफ्नै अस्पताल एमपीआई गोर्खा हस्पिटल
3: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एमपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा
4: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा फोन 0064590009
3: 0064590009 बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: फ्रन्ट टेक्नोलोजी शाखा

0: हरमटारी गोर्खा।
1: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुका साथै नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: इन्फोटेक कम्प्युटर्स हरमटारी गोर्खा।
2: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0464207090, 9856040046 र 9856040901।
1: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुका साथै नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर नारायण श्रेष्ठ, नारायण वस्त्रालय, फुजेलेको कपड़ा पसल, हरमटारी गोर्खा।
1: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
3: घरको फोहोर वर्गीकरण गर्ने तरिका।
4: पान्छोबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
5: प्लास्टिक जन्ने सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
4: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
1: फोहोर छुट्याउ, पर्यावरण जोगाउ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लीन गोर्खाद्वारा जारी सन्देश। बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुका साथै नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा।
1: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुका साथै नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: जेनेरेशन फ्यूचर हब, शक्तिचोक।

0: California.
1: Extreme energy drink.
2: अचानक स्वास्थ्यमा समस्या आयो,
3: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
2: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
3: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
2: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
3: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
2: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौं, रोगलाई समयमै पहिचान गरौं।
3: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
2: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0664304098404463। गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 0664213122 र 0421443।
3: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
2: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, रोशनी हर्बल।
3: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
2: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसौनी मोड़, गोर्खा।
3: थप जानकारीको लागि सम्पर्क 98056535179।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: मनकामना शपिंग सेन्टर, हरमटारी, गोर्खा। बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सन्दा सप्लायर्स, यामाहा शोरूम, हरमटारी, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर बालकृष्ण परियार, न्यू टेलर्स लोगो, जीविस चोक, गोर्खा।

0: California. Extreme energy drink.
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ग्रेस बेकरी क्याफे हरमटारी गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: प्रोप्राइटर राजकुमार अधिकारी, सनराइज क्याफे, आहाले गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष एवं गोर्खा सुनचादी व्यवसाय संघ परिवार गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: शिज कुमार श्रेष्ठ, सगरमाथा फार्मेसी, अस्पताल मार्ग, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सबिन केसी, सबिन आर्ट्स, हरमटारी, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर सुरेन्द्र श्रेष्ठ, एस मोबाइल इलेक्ट्रोनिक्स मर्मत केन्द्र, जीसस चोक, कालीमाटी, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रुबिन सुनचादी पसल, हरमटारी, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर अर्जुन पाण्डे, न्यू गण्डकी होटल एन्ड लज, हरमटारी, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रदीप खनाल, पुष्पाञ्जली पुस्तक पसल, हरमटारी, घ्याम्पेसाल चोक, गोर्खा।
4: चोइस एफएम टाइम चेक।
5: अहिले दिउँसोको 2 बजेको छ।
4: It's 2 p.m.

0: यो पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सन टेक्नोलोजी शाखा कार्यालय हरमटारी गोर्खा।
0: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इन्फोटेक कम्प्युटर्स हरमटारी गोर्खा।
2: भारदशै तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बसन्त बस्नेत, पवित्र फर्निचर सप्लायर हरमटारी गोर्खा।
2: भारदशै तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु

0: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: मनकामना शपिंग सेन्टर हरमटारी गोर्खा।

0: Extreme energy drink.
1: बडा दशैं तथा शुभ दीपावली 2083को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: नित्य इलेक्ट्रोनिक्स हस्पिटल मार्ग गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: जेनेरेशन फ्यूचर हब शक्तिचोक गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: होटल गोर्खा प्यालेस हरमटारी गोर्खा।
4: अचानक स्वास्थ्यमा समस्या आयो,
2: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
4: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
2: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
4: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
2: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
4: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौं, रोगलाई समयमै पहिचान गरौं।
2: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
4: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0664300075489444443463।
1: बडा दशैं तथा शुभ दीपावली 2083को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर बालकृष्ण परियार, न्यू टेलर्स लोगो, जीबी सचोक गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ग्रेस बेकरी क्याफे हरमटारी गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: गोर्खा गार्डन होटल गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: बी3 कम्प्युटर हरमटारी गोर्खा।

0: Twice FM 90.4 MHz.
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: प्रोप्राइटर नारायण श्रेष्ठ, नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा।
3: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू: प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको एक चौथाई भाग बिरुवा रोपेको करिब एक महिनामा र बाँकी एक चौथाई मात्रा बाली पोटाउने बेला करिब दुई महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868373632 र 9842285516। कृषक खेतका लागि जारी सन्देश: गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मनकामना पार्टी प्यालेस आबुखैरेनी तनहुँ।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: प्रोप्राइटर सुषमा थापा, रुसु क्रिएसन बुटिक, हरमटारी, जीविस चोक, गोर्खा।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर अर्जुन पाण्डे, न्यू गण्डकी होटल एण्ड लज, हरमटारी, गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: गोर्खा डेरी, हरमटारी, गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू इमेज इन्स्टिच्युट, नारायणगढ, चितवन तथा शाखा कार्यालय, हरमटारी, गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सन्दीप ढकाल, अध्यक्ष एवं नेपाल मोबाइल व्यवसायी संघ परिवार, गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ओम विराज डेन्टल केयर, आबु खैरेनी, तनहुँ र हरमटारी, गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रदीप खनाल, पुष्पाञ्जली पुस्तक पसल, हरमटारी, घ्याम्पेसाल।

0: Mania Extreme Energy Drink.
1: बडादशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रुबिन सुन्तादी पसल हरमटारी गोर्खा।
1: बडादशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर सुरेन्द्र श्रेष्ठ, एस मोबाइल इलेक्ट्रोनिक्स मर्मत केन्द्र, जीसस चोक, कालीमाटी, गोर्खा।
1: बडादशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सबिन केसी, सबिन आर्ट्स, हरमटारी, गोर्खा।
1: बडादशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: चीज कुमार श्रेष्ठ, सगरमाथा फार्मेसी, अस्पताल मार्ग, गोर्खा।
1: बडादशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष एवं गोर्खा सुनचादी व्यवसायी संघ परिवार, गोर्खा।
1: बडादशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर राजकुमार अधिकारी, सनराइज क्याफे, आहाले, गोर्खा। चोइस एफएम टाइम चेक।
3: अहिले दिउँसोको 3 बजेको छ।
2: इट्स 3 पीएम।

0: घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 9856648092 र 9807171524।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर राजकुमार अधिकारी, सनराइज क्याफे, आहाले, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: नारायण सुन्चारी पसल, बस पार्क, बैंक रोड, गोर्खा।

0: Stefania.
1: Extreme energy drink.
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सिज कुमार श्रेष्ठ, सगरमाथा फार्मेसी, अस्पताल मार्ग, गोर्खा।
4: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
5: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
4: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
5: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 064-590-0009,
4: 064-590-0009। बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: नित्य इलेक्ट्रोनिक्स, हस्पिटल मार्ग, गोर्खा।
6: यामाहा चंगाचेट, जितको नयाँ अपग्रेड।
7: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा।
6: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000-10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
7: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
6: यामाहा शोरूम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
7: थप जानकारीका लागि चन्द सप्लायर्स, हरमटारी, गोर्खा। फोन नम्बर 064-24-433, मोबाइल नम्बर 98-560-21-326।
6: यामाहा लैजाऊ घरमा, नागरिकताकै भरमा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: ओम विराज डेन्टल केयर, आबु खैरेनी, तनहु र हरटारी, गोर्खा।
4: पूर्वाधार विकास कार्यालय गोर्खाको सूचना। हालसम्म नियमानुसार बुझाउनु पर्ने सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनको मिति 2084 वैशाख मसान्तसम्म सवारी साधन कर बुझाउन आएमा अन्तिम पटकका लागि यसभन्दा अगाडिको सवारी साधन करमा र नवीकरणमा लाग्ने जरिवाना छूट हुनेछ। सवारी साधनका धनीले सवारी साधन कर प्रचलित दरका आधारमा एकमुष्ट रूपमा 5 वर्षसम्मका लागि एकैपटक भुक्तानी गरी नवीकरण गराउन सक्नेछ। 2 वर्षको नवीकरण गराएमा लाग्ने सवारी साधन करमा 15%, 3 वर्षको नवीकरण गराएमा 20% र 5 वर्षको नवीकरण गराएमा 25% छूट हुनेछ। अन्य प्रदेशमा दर्ता भएका सवारी साधन धनीले गण्डकी प्रदेशबाट नवीकरण गर्न चाहेमा गण्डकी प्रदेश आर्थिक ऐन 2083-84 बमोजिम निर्धारण गरेको शुल्क बुझाई नवीकरण गर्न सक्नेछ। मनसून अझै सक्रिय रहेकाले आधिकारिक निकाय तथा समाचारहरूमा सम्प्रेषित सूचना तथा जानकारी लिएर मात्र यात्रा गर्नुहोला। हजुरहरूको सुरक्षित यात्राको कामना गर्दछौ। पूर्वाधार विकास कार्यालय, गोर्खा।
7: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर बसन्त बस्नेत, पवित्र फर्निचर सप्लायर, हरमटारी, गोर्खा।
8: अचानक स्वास्थ्यमा समस्या आयो,
9: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
8: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
9: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
8: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
9: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
8: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौं, रोगलाई समयमै पहिचान गरौं।
9: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
8: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार, गोर्खा। सम्पर्क नम्बर 064-30-075-98-40-44-14-63।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
9: अध्यक्ष एवं गोर्खा सुनचादी व्यवसायी संघ परिवार।

0: Mania.
1: Extreme energy drink.
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर सरोज पोखरेल, पोखरेल हार्डवेयर एन्ड सेनिटरी सप्लायर, हरमटारी गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रदीप खनाल, पुष्पाञ्जली पुस्तक पसल, हरमटारी, घ्याम्पेसाल चोक, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: रुबिन सुन्चादी पसल, हरमटारी, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर सुषमा थापा, रुसु क्रिएसन बुटिक, हरमटारी, जीविसो चोक, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर सुरेन्द्र श्रेष्ठ, एस मोबाइल इलेक्ट्रोनिक्स मर्मत केन्द्र, जीसस चोक, कालीमाटी, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सन टेक्नोलोजी शाखा कार्यालय, हरमटारी, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सबिन केसी, सबिन आर्ट, हरमटारी, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर बालकृष्ण परियार, न्यू टेलर्स लोगो, जीविसो चोक, गोर्खा।
5: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सन्दा सप्लायर्स, यामाहा शोरूम, हरमटारी, गोर्खा।

0: California.
1: Extreme energy drink.
2: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
3: मस्तिष्क घात रोकथाम गर्ने उपायहरू: नुनको सेवन कम गरौं, स्वस्थ खाना खाऊ, नियमित रूपमा व्यायाम गरौं, मदिरा सेवन नगरौं, स्वस्थ शारीरिक तौल कायम गरौं, धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगरौं। आफूलाई पाएक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप, ब्लड प्रेसर मापन, मृगौला सम्बन्धी रोगको जाँच र बीएमआई मापन गरौं। समयमै नसर्ने रोगको जाँच गराऊ, स्वस्थ र दीर्घ जीवन बाँचौं। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय। घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
4: घरको फोहोर वर्गीकरण गर्ने तरिका: भान्साबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
5: प्लास्टिक जन्ने सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
4: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
3: फोहोर छुट्याउ, पर्यावरण जोगाउ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश।
6: दशैं तथा तिहारको विशेष अफर: विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्, इयरबड्स र स्पिकर सितैमा पाउनुहोस्, इयरबड्स र स्पिकर सितैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
3: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना:
6: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12।

हिजो मैले माया देखाउँदा तिमीले नदेख्नु, आज तिमीले माया देखाउँदा मेरो भाग्यमा नलेख्नु। सायद हामी एकअर्काको लागि बनेकै थिएनौ। सधैँ प्रश्न गर्ने गर्थ्यो, कति माया गर्छौ भनेर। नढाटी भन्छु आज, सुनिदेऊ न है, माया त मात्र सानो कुरा हो, तिमीमा त मेरो प्राण बसेको थियो।

Choice FM 90.4 MHz.

0: extreme energy drink.
1: भारत दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुका साथै नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा।
3: अचानक स्वास्थ्यमा समस्या आयो,
4: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
3: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
4: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
3: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थायराइड जाँच र ईसीजी मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
4: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
3: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौं, रोगलाई समयमै पहिचान गरौं।
4: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
3: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0664304075 98404443।
5: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुको साथै नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर अर्जुन पाण्डे, न्यू गण्डकी होटल एन्ड लज, हरमटारी, गोर्खा।
6: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। गोर्खा नगरपालिका वडा नम्बर 8 आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7(1)(b) 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वडा नम्बर 8 को कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट नगदकट्टा गरिने व्यवहार समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा।
7: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुका साथै नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: जेनेरेशन फ्युचर हब, शक्तिचोक, गोर्खा।
8: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98564682 र 98067171514।

0: समय जस्तै तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि निर्गायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: B3 कम्प्युटर हरमटारी गोरखा।
2: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
3: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
2: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
3: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-0009
2: 064-590-0009।
0: भारत दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि निर्गायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गौतम ट्याक्स एण्ड भ्याट गोर्खा।

0: Mania.
1: Extreme energy drink.
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सन्दीप ढकाल, अध्यक्ष एवं नेपाल मोबाइल व्यवसाय संघ परिवार गोर्खा। स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
4: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल।
3: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
4: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसौनी मोड, गोर्खा।
3: थप जानकारीको लागि सम्पर्क 98056535179।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर राजकुमार अधिकारी, सनराइज क्याफे, आहाले, गोर्खा।
5: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
5: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल।
6: गोर्खा बजार कालिका काखैमा
5: नारायण वस्त्रालय, फुजेलीको कपडा पसल, फरमतारी, गोर्खा। सम्पर्क नम्बर 98460261076, 98161733151।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: नारायण सुन्चारी पसल, बस पार्क, बैंक रोड, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर बालकृष्ण परियार, न्यू टेलर्स लोगो, जीविस चोक, गोर्खा। स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
4: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल।
3: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
4: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसौनी मोड, गोर्खा।
3: थप जानकारीको लागि सम्पर्क 98056535179।

0: त मास खाने मान्छे खेती किसान गर्ने तिमी जस्तो आठकोटी महिनालाई कहाँ हेर्छ? पाइहाल्छ नि एक सय हाकिमहरू।
1: तिम्रो बुढा पनि त तर अभिलेबलको हेडमास्टर, उसले चाहिँ पायो त हाकिम नि।
2: हेर्नुहोस् न, यहाँ मिसले कागज पत्र छोडेर जानु भएछ।

0: Liponia.
1: Extreme energy drink.
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष एवं गोर्खा सुनचादी व्यवसायी संघ परिवार गोर्खा।
4: यूरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी पोटास र यूरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं। माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको एक चौथाई भाग बिरुवा रोपेको करिब एक महिनामा र बाँकी एक चौथाई मात्रा बाली पोटाउने बेला करिब दुई महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98678373632 र 98432858516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र गोर्खा।
3: दशैं तथा तिहारको विशेष अफर। विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्। इयरबड्स र स्पिकर सितैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
5: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12।
4: संगम मेडियल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
3: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064213315 र मोबाइल 98 560 40 018।

0: चोइस एफएम 90.4 मेगाहर्ज यामाहा चंगाचेत जितको नयाँ अपग्रेड
1: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा
2: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्
1: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज हाई भ्यालु एडिसन फ्री हेलमेट र इजी फाइनेन्स पनि
2: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्
1: थप जानकारीका लागि चन्दा सप्लायर्स हरमटारी गोर्खा फोन नम्बर 0064204433 मोबाइल नम्बर 9850621326
2: यामाहा लैजाउ घरमा नागरिकताकै भरमा
3: घर सजाउने सोचमा हुनुहुन्छ बलियो टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ अब समाधान एउटै पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा
4: घर अफिस होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट दराज सोफा डाइनिङ सेट टेबल कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्
3: बलियो फर्निचर सुन्दर घरको पहिचान पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा सम्पर्क फोन नम्बर 0064202012 0064202012
5: ओइ सुन्न सुस्मिताको बिहेको निम्तो आइसक्यो के लाएर जाने भन्ने पो पिर्छ त मलाई
6: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै दजै मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके
5: ए हो र त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र
6: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ नयाँ डिजाइनका साडी कुर्ता गाउन ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ
5: ए हो र फिटिङ पनि राम्रो हुन्छ
6: एकदमै स्टाइल पनि क्वालिटी पनि रेट पनि मिल्द
5: ए त्यसो भए म पनि त्यही जानु पर्ला
3: आकर्षक कुर्ता सुरुवाल गाउन लेहेङ्गा साडी डिजाइनर ब्लाउज सिलाई पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ रुसु क्रिएसन बुटिक गोर्खा नगरपालिका 6 हरमटारी जीविस चोक गोर्खा सम्पर्क नम्बर 9860961108 9860961108
7: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुको साथै नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगति का लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
3: प्रोप्राइटर सुरेन्द्र श्रेष्ठ एस मोबाइल इलेक्ट्रोनिक्स मर्मत केन्द्र जीसस चोक कालीमाटी गोर्खा
7: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुको साथै नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगति का लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
3: अध्यक्ष एवं गोर्खा सुनचादी व्यवसायी संघ परिवार गोर्खा

0: ट्वाइस एफएम 90.4 मेगाहर्ट्ज
1: था छ तिमीलाई, तिमीले मलाई जति माया गर्छौ नि त्यो भन्दा धेरै माया म तिमीलाई गर्छु।

0: Mania?
1: Extreme energy drink.
2: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
3: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।
3: घर? तिमी त फेरि यहाँ छौ त।
4: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
3: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
5: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
5: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
5: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0664 20 522, मोबाइल नम्बर 98 512 35 830 र 98 43 54 10 22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
7: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
8: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फुड एन्ड रोशनी हर्बल।
7: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
8: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार बिसौनी मोड गोर्खा।
7: थप जानकारीको लागि सम्पर्क 98 056 35 179।
9: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
4: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
9: हो र, के पाइन्छ नि त्यहाँ?
4: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
7: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
4: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98 560 40 172।
10: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेसै कहाँ खोज्ने होला त?
3: सबैलाई पाएको पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
10: त्यहाँ त्यस्तो विशेष के छ र?
3: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
10: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
3: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
7: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0665 40 049, मोबाइल नम्बर 98 560 40 479 र 98 560 30 082।
3: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा B3 कम्प्युटर्स, फोन 0664 21 323, हरमटारी गोर्खा।
11: अचानक स्वास्थ्यमा समस्या आयो,
10: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
11: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
10: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
11: यहाँ भिडियो एक्सरे, USG, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर

0: जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ECG मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
1: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
0: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौं, रोगलाई समयमै पहिचान गरौं।
1: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
0: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0664304098444043.
2: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: शिव कुमार श्रेष्ठ, सगरमाथा फार्मेसी, अस्पताल मार्ग, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: रुबिन सुन्चादी पसल, हरमटारी, गोर्खा।

0: ट्वाइस एफएम 90.4 मेगाहर्ट्ज।
1: आहा, कस्तो राम्रो देखेको।
2: अनि आज राम्री भएर कार्यक्रममा जानु पर्ने त।
3: खोइ होला, कसरी त आमा समय दादा कार्यक्रम खुला काले
1: ए नाको र होला नुकिहाले
3: कान्छो राखिहाले छिनिङ लाखो सम्मानले स्याके राजाले नि कान्छु सम्झना बजाएको
1: मिनी मसिनो थाहा छ नि ल्या स्याके नुकिहाले कि मसिनो नुकिहालिदिनु।

0: Choice FM 90.4 MHz.
1: यामाहा चंगाचेत जितको नयाँ अपग्रेड
2: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा
1: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
2: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
1: यामाहा शोरूम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
2: थप जानकारीका लागि चन्द सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204433, मोबाइल नम्बर 9856213326।
1: यामाहालाई जाउँ घरमा, नागरिकताकै भरमा।
3: पूर्वाधार विकास कार्यालय गोर्खाको सूचना। हालसम्म नियमानुसार बुझाउनु पर्ने सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनको मिति 2084 वैशाख मसान्तसम्म सवारी साधन कर बुझाउन आएमा अन्तिम पटकका लागि यसभन्दा अगाडिको सवारी साधन करमा र नवीकरणमा लाग्ने जरिवाना छुट हुनेछ। सवारी साधनका धनीले सवारी साधन कर प्रचलित दरका आधारमा एकमुष्ट रूपमा 5 वर्षसम्मका लागि एकैपटक भुक्तानी गरी नवीकरण गराउन सक्नेछ। 2 वर्षको नवीकरण गराएमा लाग्ने सवारी साधन करमा 15%, 3 वर्षको नवीकरण गराएमा 20% र 5 वर्षको नवीकरण गराएमा 25% छुट हुनेछ। अन्य प्रदेशमा दर्ता भएका सवारी साधन धनीले गण्डकी प्रदेशबाट नवीकरण गर्न चाहेमा गण्डकी प्रदेश आर्थिक ऐन 2083/84 बमोजिम निर्धारण गरेको शुल्क बुझाई नवीकरण गर्न सक्नेछ। मनसून अझै सक्रिय रहेकाले आधिकारिक निकाय तथा समाचारहरूमा सम्प्रेषित सूचना तथा जानकारी लिएर मात्र यात्रा गर्नुहोला। हजुरहरूको सुरक्षित यात्राको कामना गर्दछौं। पूर्वाधार विकास कार्यालय गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोप्राइटर सुषमा थापा, रुसु क्रिएसन बुटिक, हरमटारी, जीविसो चोक, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोप्राइटर नारायण श्रेष्ठ, नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा।
5: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोप्राइटर सुरेन्द्र श्रेष्ठ, एस मोबाइल इलेक्ट्रोनिक्स मर्मत केन्द्र, जीससा चोक, कालीमाटी, गोर्खा।

0: Choice FM 90.4 MHz.
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रुबिन सुन्चादी पसल हरमटारी गोरखा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सन्दीप ढकाल अध्यक्ष एवं नेपाल मोबाइल व्यवसाय संघ परिवार गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: शिव कुमार श्रेष्ठ सगरमाथा फार्मेसी अस्पताल मार्ग गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रदीप खनाल पुष्पाञ्जली पुस्तक पसल हरमटारी घ्याम्पेकाल्चोक गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ओम विराज डेन्टल केयर आबु खैरेनी तनहुर हरमटारी गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मनकामना शपिङ सेन्टर हरमटारी गोर्खा।
4: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 98511 35194।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो, औषध अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश, संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश।
0: संघीयता सुदृढ बनाउन 9 बुँदे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने, सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण।
1: दशैंको किनमेलले बजारमा चहल पहल, मूल्य वृद्धिले मारमा परेको उपभोक्ताको गुनासो, मासुका लागि खसी बोका किन्दा पशुको स्वास्थ्यबारे ख्याल गर्न विभागको आग्रह।
2: उत्पादन स्तरमै स्वस्थ पशु खरिद गर्न चाहिँ व्यवसायको हिसाबले रह्यो भने पशु कल्याण मैत्रीबाट ढुवानी गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
0: ग्रीनल्याण्डमा तेल ग्यास र खनिजको अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, गएको महिना डेनमार्क र ग्रीनल्याण्डसँग भएको सम्झौताको प्रशंसा।
1: र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण, बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको नियामकको निष्कर्ष।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू, ₹3 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत आज असोज 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई अक्टूबर 2 बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो भने सरदर मितिभन्दा 12 दिनपछि आज बाहिरिएको छ। यस वर्षको मनसूनमा औसतको आसपासमै वर्षा भएको छ। मनसून बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावले पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
1: अविरल वर्षा, बाढ़ी र पहिरो जस्ता मौसमजन्य विपत्तिबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5.59 खर्ब रूपियाँ भन्दा बढ़ीको बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार विभिन्न 504 योजना अघि सार्दै बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार विपदपछि तत्काल गरिनुपर्ने र दीर्घकालीन रूपमा सम्पन्न गर्नुपर्ने योजनाहरूलाई मन्त्रालयगत रूपमा वर्गीकरण गरी बजेट माग गरिएको छ। माग गरिएको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार सड़क तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा छ। भोटेकोशी त्रिशुली काली गण्डकी र बुढी गण्डकी क्षेत्रका क्षतिग्रस्त सड़क तथा झोलुङ्गे पुल खानेपानी र सिंचाई आयोजनाहरूका लागि अरबौं रूपियाँ बजेट प्रस्ताव गरिएको उप्रेतीले जानकारी दिनुभयो। यस्तै ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण जलसतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1,94,00,000,000 रूपियाँ माग गरिएको छ। सूचना तथा संचार क्षेत्रमा दूरसंचार र इन्टरनेट सेवा पुनः सञ्चालन गर्न 86,00,000,000 रूपियाँ भन्दा बढ़ी आवश्यक पर्नेछ। कृषि स्वास्थ्य शिक्षा तथा सुरक्षा निकायका क्षतिग्रस्त पूर्वाधार पुननिर्माणका लागि समेत बजेट छुट्याइएको छ। बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेका संरचनाहरूको द्रुत गतिमा पुननिर्माण गरी जनजीवन सामान्य बनाउने यो बजेट प्रभावकारी हुने अपेक्षा गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो।
0: विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले नौबुधे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा भएको सम्मेलनले सक्षम चुस्त मितव्ययी र नागरिक प्रति उत्तरदायी प्रादेशिक शासन सञ्चालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पूर्ण सम्मान गर्दै साना तथा टुक्रे आयोजनामा स्रोतको अनावश्यक विनियोजन रोक्ने उल्लेख छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मातहतका निकाय र कार्यालयहरूको एकीकरण पुनर्संरचना वा खारेज गर्ने नीति लिइनेछ। यसै गरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक पारदर्शी खरिद प्रणाली भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ। प्रदेशहरू बीच अन्तर प्रादेशिक सड़क कृषि करिडोर व्यापार सहजीकरण हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ। घोषणा पत्रको कार्यान्वयन समीक्षा र निरन्तर सहकार्यका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने निर्णय पनि भएको छ। मुख्यमन्त्रीहरूले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अधिकारको पूर्ण प्रयोग गर्दै संघीयतालाई नागरिकको दैनिक जीवनमा अनुभूति दिलाउने साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
1: सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्ष 2083-84 बजेट प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण गर्नुभएको छ। प्रदेशसभाको हिजोको बैठकले पारित गरेको बजेट सम्बन्धी दुईवटा विधेयक प्रदेश प्रमुख मियाले आज प्रमाणीकरण गर्नुभएको हो। प्रदेश सरकारका अर्थमन्त्री चक्र मल्लले गएको आइतबार प्रदेशसभामा 37,70,00,000,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल र राजनैतिक विवादबीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो। बजेट प्रमाणीकरण भएसँगै 3 महिनादेखि रोकिएको सरकारी खर्चको बाटो खुलेको छ। बजेट पारित नहुँदा साउन 1 गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो। दशैंको समय नजिकिँदा पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो। नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा असर परेको थियो।
0: चालू आर्थिक वर्षको पहिलो 2 महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकले कुल 17,01,40,00,000 रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको यही अवधिको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 बैंकहरूले 16,59,00,000,000 रूपियाँ नाफा कमाएका थिए। भदौसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिलले आफ्नो 35.3% बढ़ाउँदै 1,80,24,00,000 रूपियाँ नाफा कमाएको हो। नाफाको वृद्धिदरका हिसाबले भने हिमालयन बैंक अगाडि देखिएको छ। हिमालयन बैंकको नाफा 55% भन्दा बढ़ीले बढ़ेर 57,51,00,000 रूपियाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकले 41,59,00,000 रूपियाँ कमाएको छ। राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा बढ़ी 10,67,00,000,000 रूपियाँले घटेको छ।
1: औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस नपुगेका 47 थरीका औषधिको पौठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। असोज 20 प्रति औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णय अनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिश

0: विभिन्न कम्पनीका 47 थरीका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो। यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हुँदै आइरहेका ती औषधिको भने बिक्री वितरणमा भने रोक नलगाएको जनाएको छ।
1: 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया सकिएको छ। असोज 2 गतेको मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका, बेलायत र साउदी अरब सहित 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। अस्ति सोमबारदेखि चलेको संसदीय सुनवाई समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार सहितका व्यक्तिहरूको सुनवाई सकिएको छ। सुनवाई सकिए पनि नामावली अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समितिको निर्णय भने आउन बाँकी छ। अहिले संसदीय समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन्। यसैबीच साउदीका लागि प्रस्तावित राजदूत सुनारले सुनवाईका क्रममा बोलेका असंसदीय शब्दलाई रेकर्डबाट हटाइएको छ। आफूमाथि परेको उजुरीबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा सुनारले गैर जिम्मेवार अभिव्यक्ति दिनुभएको थियो। सभापति बोध नारायण श्रेष्ठको निर्देशनसँगै समिति सचिवालयले त्यो शब्द रेकर्डबाट हटाएको छ। साउदीका सुनार, जापानका लागि प्रस्तावित विज्ञान कुमार थापा र मलेसियाका लागि चुनामणी खरेलका विषयमा नैतिक आचरणको प्रश्न उठाएकाले समितिले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा दशैंको मासुका लागि प्रयोग हुने पशु किन्नु अघि ख्याल गर्नुपर्ने विषय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो, औसत अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश, संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश, संघीयता सुदृढ बनाउन 9 बुँदे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने, सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण, 13 देशका लागि प्रस्तावित राजदूतको सुनवाई सकियो लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकि चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। हरेक वर्ष असोज शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रको पहिलो दिन गएको असोज 25 गते आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ जमरा राखिएको थियो। वैदिक सनातन धर्मावलम्बीले हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्छ।
1: काठमाडौँ उपत्यका सहितका मुख्य बजारहरूमा दशैंका लागि किनमेल गर्ने सर्वसाधारणको भीड़ लागेको छ। तर चाडपर्वसँगै आकाशीयको महँगीका कारण उपभोक्ताहरू चिन्तित बनेका छन्। भोटेकोशी बाढ़ीका कारण चीनतर्फका रसुवा र तातोपानीनाका अवरूद्ध हुँदा दशैं लगायतका पर्वलाई लक्षित गरी ल्याएका झण्डै 5 अर्ब मूल्य बराबरका सामान नाकामै रोकिएका छन्, जसका कारण लत्ता कपड़ाको मूल्य बढ़ेको नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र परालजीले बताउनुभयो। व्यापारीहरूले खाद्यान्न, लत्ता कपड़ा, तरकारी र मासुको भाव अस्वाभाविक रूपमा बढ़ाएको उपभोक्ताको गुनासो छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेश कुमार साकेलले भने बजार अनुगमनलाई तीव्र पारिएको दावी गर्नुभएको छ।
0: दशैंका लागि हिमाली तथा पहाड़ी भेगदेखि देशका विभिन्न ठाउँबाट काठमाण्डु उपत्यका सहित मुख्य शहरहरूमा भेड़ा, च्याङ्रा, खसीबोका र राङ्गा ल्याउने क्रम तीव्र बनेको छ। लामो दूरीको यात्रा, खानपानमा हुने फेरबदल र अस्वस्थ ढुवानीका कारण पशुहरू बिरामी पर्ने र रोग फैलिने जोखिम उच्च हुन्छ। बाहिरबाट हेर्दा स्वस्थ देखिए पनि भित्री रूपमा बिरामी पशुलाई निरोगी पशुसँगै ढुवानी गर्दा सिंगो बथानमै संक्रमण फैलिन सक्छ। त्यसैले खरिद तथा ढुवानी गर्दा पशुको स्वास्थ्य

0: र मापदण्डमा विशेष ध्यान दिन पशु सेवा विभागले आग्रह गरेको छ। देशका लागि दशैंका लागि पशु खरिद तथा ढुवानी गर्दा कस्ता कस्ता सावधानी अप्नाउनुपर्छ, बिरामी पशुको पहिचान कसरी गर्ने, यही विषयमा हामीले पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालसँग कुराकानी गरेका छौं।
1: विशेष गरी व्यवसायीहरूले खरिद गर्दा पनि पशु स्वस्थ छ, खसी बोका भेडा बाख्रा च्याङ्गाहरू स्वस्थ छन् भनेदेखि करिब स्वस्थ पशु

0: प्रशासनले पनि थाहा पाउनुहुन्छ। कहीँ कहीँ आउँदाखेरि लामो बाटोमा बिरामी भयो केही भने पनि त्यसलाई चाहिँ तत्कालै पशु चिकित्सकीय टोली भएको उहाँलाई उपचार गर्ने व्यवस्था पनि हामीले सही छौँ, उपचार गर्ने व्यवस्था पनि हामी मिलाएका छौँ। नमुना परीक्षण गरेर चाहिँ तत्काल त्यो नमुनाको रिजल्ट नआएसम्म चाहिँ बिक्री वितरण नगरेर होल्ड पनि गराएको अवस्थाहरू छ होइन।
1: यो पशु वधशालाहरूको सरसफाई र मासुको भण्डारणको कुरालाई अलिकति जोडौँ, कसरी निगरानी भइरहेको छ?
0: मक्सिर एकबाट काठमाडौँ उपत्यकामा पशु वधशाला तथा मासु ऐन चाहिँ पूर्णतया कार्यान्वयन गर्ने भनेर अगाडि बढेका छौँ होइन। र पक्कै पनि वधशाला वधस्थल यहाँले कुरो उठ्नु भएको छ, अब चाहिँ अहिले दसैँको बेलामा त घर घरमा पनि वध हुन्छ होइन, जसले गर्दाखेरि चाहिँ स्वच्छ तरिकाले सुरक्षित भएर त्यहाँबाट चाहिँ कुनै पनि संक्रमण नफैलिने किसिमले चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ। र यदि मासु नै स्वस्थ रहेन भने त्यसले चाहिँ हाम्रो स्वास्थ्यमा गम्भीर असर गर्छ। त्यस धेरै लामो समय बाहिर धेरै लामो समय राखेको मासु चाहिँ खरिद नगर्ने, त्यसलाई चाहिँ सुरक्षितपूर्वक चाहिँ मासु एक घन्टाभित्र बिग्रिनै हाल्दै, तर के भने धेरै नै भयो भने बिग्रिन थाल्थ्यो नि त। सबभर मासु नै भनेको त पछि चाहिँ मासुको परिभाषामा यहाँले भन्नुहुन्छ भनेदेखि वध गरेर चाहिँ सुरक्षितपूर्वक चिस्याएको मासुलाई मासु भन्ने हो खासमा। जस्तोबाट त्यस्तो ठाउँबाट चाहिँ बरु चाहिँ वध गरेको ठाउँभन्दा सुरक्षितपूर्वक वध गरेको ठाउँबाट चाहिँ लिनु उपयुक्त रहन्छ। र हामीले चाहिँ अचानो चाहिँ भनौँ न लगायत अरू त्यो मासुमा प्रयोग हुने सामग्रीहरू पनि बेला बेला सरसफाई गरेको बिहान हजुरले देख्नु हुँदैछ, सरसफाई गरेर देख्नुहुन्छ पसलहरू भयो भने होइन, वधस्थलको आफ्नै सरसफाई र सुरक्षितपूर्वक मासुको ढुवानी पनि वास्तवमा गर्नुपर्ने हुन्छ। र हामीले हेर्दाखेरि चाहिँ उपभोक्ताहरूले चाहिँ सुरक्षित मासुको उपभोक्ताकै हितलाई ध्यानमा राखेर नै हामीले फेरि पनि जोडेँ, यहाँ यही सन्दर्भमा मैले जोडेँ, यो पशु वधशाला तथा मासु ऐन कार्यान्वयन गर्नुको विकल्प नभएको हुनाले हामी अगाडि बढ्नुपर्छ।
1: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले विज्ञप्ति निकालेर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गर्दै यदि नदिएको भए उजुरी गर्न श्रमिकहरूलाई आग्रह गरेको छ। विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले विभागको वेबसाइट, क्यूआर कोड वा सिधै इमेल मार्फत उजुरी दिन सक्नेछन्। श्रम ऐन 2074 अनुसार श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार वर्षको एकपटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने कानूनी व्यवस्था छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं पर्वका अवसरमा फूलपातीदेखि पूर्णिमासम्म टिप्पर सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिप्पर सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो। दशैंकै बेला काभ्रेका बीपी र अर्नीको राजमार्ग लगायत प्रमुख सड़कहरूमा साना तथा यात्रुवाहक गाड़ीको चाप अत्याधिक बढ़ने गर्दछ। सड़कमा सम्भावित दुर्घटनाको जोखिम घटाउन र यात्रुहरूको यात्रा सहज एवं सुरक्षित बनाउन यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कृषि मन्त्र नार्कसँग
4: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 100।

0: चार र विपद व्यवस्थापनका लागि 1234 यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। शेयर बजार लगातार 5 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 21.32 अंकले बढ़ेर 2621.26 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढ़ेकोमा बैंक, विकास बैंक र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 188 कम्पनीको शेयर बढ़ेकोमा 80 घटेको छ। 9 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 4.73 अर्ब कारोबार भएकोमा आज 354 कम्पनीको 1.16 करोड़ कित्ता शेयर 4.13 अर्ब रूपियाँमा किनबेच भएको छ।
2: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै आएको फ्लाई दुबईले आउँदो वर्ष सन् 2027 अक्टोबर 30 लागि टिकट बुकिङ खुल्ला गरेको छ। शुरूआती उडान उत्साहजनक रहेपछि फ्लाई दुबईले बुकिङ अवधि बढ़ाएको हो। यसबाट उडान नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायहरू थप उत्साहित बनेका छन्। फ्लाई नमस्ते ट्राभल्सका संचालक पोम नारायण श्रेष्ठका अनुसार चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको संख्या अझै बढ़ने अनुमान छ। नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार असो 7 यता मौसम खराबीका कारण एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको छ। दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै देशसँग पोखराको हवाई सञ्जाल जोड़िएपछि त्यहाँको पर्यटन र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।
0: सरकारले केही दिनमै निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति पत्र एलओआई दिने तयारी गरेको जनाएको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र दशैंको बिदा शुरू हुनु अघिदेखि नै तयारी रहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले रोकिएको विद्युत खरिद सम्झौता पीपीएलाई पनि वैज्ञानिक र राष्ट्रिय प्राथमिकताका आधारमा चाँडै अघि बढ़ाउने बताउनुभयो। मन्त्री श्रेष्ठका अनुसार निर्माणको अन्तिम चरणमा रहेका 27 जलविद्युत आयोजनाको व्यावसायिक सञ्चालन मिति थप गरिएको छ। यस्तै जलाशयुक्त आयोजनालाई प्रोत्साहन गर्न अनुमति पत्रको अवधि 50 पुर्याउने गरी नियमावली संशोधनको तयारी भएको छ।
2: महाकाली नदीमा बेपत्ता हुनुभएका सशस्त्र प्रहरीका असय सागर राज थारूको शव 5 फेला परेको छ। गएको शनिबार दोधरा चाँदनी झलंगे पुलसँगै चुड़िएको नेपाल टेलिकमको इन्टरनेटको तार तार्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारू बेपत्ता हुनुभएको थियो। सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि 5 दिनमा शव फेला परेको हो। थारूको शव बेपत्ता भएको ठाउँबाट केही तल आज भेटिएको हो। बर्दियाको ठाकुर बाबा नगरपालिका छका थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा चाँदनीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर हुनुभएको थियो। 2 अघि दोधारा चाँदनी जोड्ने झलुङ्गे पुल भत्किएको थियो। पुलसँगै नेपाल टेलिकमको इन्टरनेट तार समेत जोड़िएको हो।
0: दुर्गा पूजाका लागि विद्युत लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा 1 ज्यान गएको छ। त्रियुगा नगरपालिका वडा नम्बर 12 पुरानो गाईघाटमा रहेको ज्योतिनगर टोलका 35 बद्रीनारायण चौधरीको हिजो बेलुका करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइए पनि त्यस अघि नै उहाँको ज्यान गइसकेको अस्पतालले घोषणा गरेको हो।
2: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमा तेल, ग्यास र खनिज पदार्थको व्यापक अन्वेषण शुरू हुन लागेको बताउनु भएको छ। डेनमार्कको स्वशासित भूभाग रहेको आर्कटिक टापुमा सजिलै निकाल्न सकिने विश्वकै ठूला तेल भण्डार मध्ये केही रहेका ट्रम्पले आज आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेख्नु भएको छ। गएको महिना ट्रम्पले डेनमार्क र ग्रीनल्याण्डका नेताहरूसँग एउटा सुरक्षा सम्झौता गर्नुभएको थियो। यस सम्झौताले ग्रीनल्याण्डमा अमेरिकी सेनाको भूमिका विस्तार गर्ने समाचार संस्था अल जजिराले जनाएको छ। सम्झौताले 2 सैन्य अखडा र ट्रम्पको योजनामा रहेको गोल्डेन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि बाटो खोल्नुका साथै डेनमार्कको सार्वभौमिकता र ग्रीनल्याण्डवासीको आत्मनिर्णयको अधिकारलाई पुनः पुष्टि गर्ने खबरमा उल्लेख छ। ग्रीनल्याण्डलाई बलपूर्वक आफ्नो नियन्त्रणमा लिने सम्भावनालाई अस्वीकार गर्न ट्रम्पले गरेको आनाकानीका कारण उत्पन्न झण्डै 2 लामो संकटको अन्त्य गर्नु यस सम्झौताको उद्देश्य थियो। ट्रम्पले गएको महिनाको सम्झौताबाट अमेरिका र युरोप दुवैले प्राप्त गरेका सुरक्षा सम्बन्धी लाभहरूको प्रशंसा गर्दै तिनलाई अद्वितीय भन्नुभएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराटेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो, जस अनुसार तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। त्यस्तै कबड्डी टोलीका खेलाड़ीले जनही 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधीले जनही 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। कराटेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ।
2: र बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको त्यहाँको स्वतन्त्र फुटबल नियामक निकाय आईएफआरले जनाएको छ। हिजो सार्वजनिक भएको प्रतिवेदनमा शीर्ष 5 डिभिजनका 94% क्लबहरू घाटामा सञ्चालन भइरहेको पाइएको छ। गएको वर्ष स्थापना भएको आईएफआरले इंग्लिस फुटबलको आर्थिक दिगोपन सुधार्ने 6 बुँदे योजनाको एक भागका रूपमा लागतमा अझ कड़ा नियन्त्रण र आकस्मिक योजनाको प्रस्ताव गरेको छ। स्टेट अफ द गेम प्रतिवेदनको मस्यौदाले इंग्लिश फुटबल लीग र नेशनल लीगका झण्डै 2/3 क्लबहरू प्राविधिक रूपमा टाँट पल्टिएको अवस्थामा रहेको र मालिकहरूबाट प्राप्त हुने नगद सहयोगमा बढ़दो रूपमा निर्भर रहेको देखाएको छ। नियामक निकायले क्लबहरूले वित्तीय जोखिमको अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने तथा मालिकहरूले आफ्नो सहयोग फिर्ता लिएको खण्डमा सामना गर्न आकस्मिक योजनाहरू तयार राख्नुपर्ने बताएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो, औषध अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश, संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश।
2: संघीयता सुदृढ़ बनाउन 9 बुँदे पोषी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने, सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण।
0: दशैंको किनमेलले बजारमा चहल पहल, मूल्य वृद्धिले मारमा परेको उपभोक्ताको गुनासो, मासुका लागि खसी बोका किन्दा पशुको स्वास्थ्यबारे ख्याल गर्न विभागको आग्रह।
2: ग्रीनल्याण्डमा तेल ग्यास र खनिजको अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, गएको महिना डेनमार्क र ग्रीनल्याण्डसँग भएको सम्झौताको प्रशंसा।
0: र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण, बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको नियामकको निष्कर्ष।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश नेरोलासँगै हामी महेश गेवाली र हृदय रिमाल पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: Virginia.
1: Extreme energy drink.
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य सुख शान्ति दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एनपीआई हस्पिटल परिवार गोर्खा।
3: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
4: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
3: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउण्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
4: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
3: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846702011 र 9891923170।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य सुख शान्ति दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा।
5: बडादशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोप्राइटर अश्विन ढुङ्गाना, A2 मोबाइल एण्ड रिपेयर सेन्टर, हरमटारी, गोर्खा।
7: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा B3 कम्प्युटर, फोन 067-421-323, हरमटारी, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: जेनेरेशन फ्यूचर हब, शक्तिचोक, गोर्खा।
8: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोप्राइटर सुरेन्द्र श्रेष्ठ, एस मोबाइल इलेक्ट्रोनिक्स मर्मत केन्द्र, जीसस चोक, कालीमाटी, गोर्खा।
9: दशैं तथा तिहारको विशेष अफर, विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्। इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
10: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
9: विकास मोबाइल सेन्टर, हरमटारी, चालिसे चोक, गोर्खा। सम्पर्क नम्बर 9816170612।

0: Mania?
1: Extreme energy drink.
0: अचानक स्वास्थ्यमा समस्या आयो,
2: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
0: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
2: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
0: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
2: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
0: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौं, रोगलाई समयमै पहिचान गरौं।
2: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
0: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0634300975984444463।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। डाक्टर सन्दीप गोर्खाली, आमाबा हस्पिटल प्राली, भीआईपी टोल, गोर्खा।
0: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
4: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
0: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
4: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी, गोर्खा।
0: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560 1970।
5: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
6: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
5: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
6: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576 24210, 98576 24210।
7: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: गोर्खा गार्डन होटल, गोर्खा।
8: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ओम विराज डेन्टल केयर, आबु खैरेनी तनहुँ र हरमटारी, गोर्खा।

0: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाई दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: मनकामना शपिंग सेन्टर हरमटारी गोर्खा।

0: Mania?
1: Extreme energy drink.
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एनपीआई हस्पिटल परिवार गोर्खा। नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग गोर्खा नगरपालिका 11 छेपेटार र सिम्पानी गोर्खा। सम्पर्क नम्बर 9865064892 र 9807171524। बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
3: सबैलाई पाएको पर्ने आमु खैरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
2: त्यहाँ त्यस्तो विशेष के छ र?

0: 49 मोबाइल नम्बर 9856404900 र 9856303082।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: सन टेक्नोलोजी शाखा कार्यालय हरमटारी गोर्खा। घर सजाउने सोचमा हुनुहुन्छ? बलियो टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा।
2: घर अफिस होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट दराज सोफा डाइनिङ सेट टेबल कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
0: बलियो फर्निचर सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 0064202012 0064202012।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू इमेज इन्स्टिच्युट नारायणगढ चितवन तथा शाखा कार्यालय हरमटारी गोर्खा। तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
4: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
0: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
4: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210 9856724210।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को शुभ अवसरमा घर परिवार आफन्त इष्टमित्र कुल कुटुम्ब शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
0: अविन श्रेष्ठ सभापति स्वतन्त्र विद्यार्थी युनियन द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मी बजार गोर्खा।

0: Funnier. Extreme energy drink.
1: दशैं तथा तिहारको विशेष अफर विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्। इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना
1: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12।
3: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

0: प्रदीप खनाल, पुष्पाञ्जलि पुस्तक पसल, हरमटारी, घ्याम्पे कालचोक, गोर्खा।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
2: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
0: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
4: भारत दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: कारा कलेक्सन, हरमटारी, चालिसे चोक, गोर्खा। स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
5: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, रोशनी हर्बल।
0: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
5: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसोनी मोड, गोर्खा।
0: थप जानकारीको लागि सम्पर्क 98056-35179।
6: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर सुरेन्द्र श्रेष्ठ, एस मोबाइल इलेक्ट्रोनिक्स मर्मत केन्द्र, जीसस चोक, कालीमाटी, गोर्खा।
7: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
8: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
7: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
8: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
7: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
8: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
0: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606-91-2108, 98606-91-2108।